छोटो यात्राले लाभ दिलाउन सक्छ। व्यापार तथा पेसामा नयाँ सम्भावनाहरू देखा पर्दछन्। परिवारबाट सहयोग प्राप्त हुँदा मन उत्साहित हुनेछ। भोलिको प्रभावले अरूको मन जित्न तपाईँ सफल हुनुहुनेछ। अध्ययन तथा सिप विकासमा राम्रो प्रगति हुनेछ। आजको दिनमा सकारात्मक ऊर्जा कायम रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। चन्द्रमाको प्रभावले भावनात्मक विषयमा संवेदनशीलता बढ्ने देखिन्छ। काममा ढिलासुस्ती हुँदा केही तनाव महसुस हुन सक्छ। अनावश्यक बहसबाट टाढा रहँदा राम्रो हुनेछ। विदेशसँग सम्बन्धित कार्यमा भने प्रगतिको संकेत रहेको छ। परिवारका सदस्यसँग समय बिताउँदा तपाईँको मन हल्का हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। साथीभाइको साथले केही राहत मिल्नेछ। धैर्यता अपनाउँदा बिग्रदै गएको काम पनि सुध्रिन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूको लागि आज आत्मविश्वास बढ्नेछ र अधुरा काम पूरा हुने दिन रहेको छ। चन्द्रमा मिथुन राशिमा रहेकाले पारिवारिक विषयमा विशेष चासो बढ्न सक्नेछ। सृजनात्मक काममा सफलता मिल्ने संकेत रहेको छ। व्यवसायमा सामान्य लाभ भए पनि मन सन्तुष्ट रहनेछ। विद्यार्थीहरूले नयाँ ज्ञान हासिल गर्ने अवसर पाउनेछन्। आफन्तसँगको भेटघाटले खुशी प्रदान गर्नेछ। पुरानो योजना कार्यान्वयन गर्ने समय अनुकूल रहने देखिन्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। कामको चाप भए पनि परिणाम सकारात्मक रहनेछ। आज दिनभरि उत्साह र उमङ्ग कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आज धैर्य तर सकारात्मक सोचले दिन सफल बनाउनेछ। भाग्यले तपाईँलाई धेरै हदसम्म साथ दिने दिन रहेको छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्दै जानेछ। रोकिएका योजनाहरू अचानक अघि बढ्ने सम्भावना पनि रहेको छ। वैदेशिक काम अथवा यात्राको प्रयास सफल बढ्ने देखिएको छ। चन्द्रमाको प्रभावले मन केही भावुक बन्न सक्छ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। अध्ययन र अनुसन्धानमा लागेकाहरूलाई राम्रो उपलब्धि प्राप्त हुन सक्ने देखिएको छ। व्यापारिक क्षेत्रमा नयाँ अवसर देखा पर्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशिको व्यक्तिहरूको लागि आज सम्बन्ध र साझेदारीका काममा सफलता मिल्ने सम्भावना

का सदस्य संघ को संबंध मधुर रहने आर्थिक लाभ को संभावना बलियो रहेको छ। आत्मविश्वास दिन थप सफल बनाने ग्रह गोचर रहेको छ। अब नवौ राशि धनुराशि धनुराशि व्यक्ति के लिए आज समय लेखन तथा सृजनात्मक क्षेत्र में राम्रो सफलता मिलने संतान को प्रगति ने खुशी मिलने कला र मनोरंजन प्रति आकर्षण बढ़ने दिन रहेको छ। चंद्रमा को प्रभाव ने मन सकारात्मक र उत्साहित रहने प्रेम संबंध में नया खुशी प्राप्त होने सकता दीर्घकालीन लगानी लाभ मिलने संकेत साथी भाई र आफन्तको सहयोगले काम सहज बन्नेछ। यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न समय अनुकूल रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि मकर राशि व्यक्तिहरूको लागि आज घर परिवारका विषयमा बढी व्यस्तता रहनेछ। चन्द्रमा मिथुन राशिमा रहेकाले पारिवारिक भावनामा उतार चढ़ाव आउन सक्छ। आमा अथवा घरका सदस्यको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। घर जग्गा सम्बन्धी निर्णयमा ढिलाइ हुन सक्छ। मनमा केही अस्थिरता महसुस भए पनि साँझतिर वातावरण सहज बन्नेछ। आफन्तसँगको भेटले खुशी प्रदान गर्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वैवाहिक सम्बन्धमा समझदारी कायम रहनेछ। धैर्यताले आजको दिन सहज बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि कुम्भ राशि व्यक्तिहरूको लागि आज नयाँ योजना शुरू गर्नका लागि राम्रो समय रहेको छ। दाजुभाइ तथा साथीभाइको सहयोगले काममा गति आउनेछ। चन्द्रमा मिथुन राशिमा भएकाले दैनिक काममा व्यस्तता बढ्न सक्छ। संचार अथवा मीडिया सम्बन्धी क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्ने देखिएको छ। व्यवसायिक यात्राले फाइदा दिलाउनेछ। आत्मविश्वास बढ्दा चुनौतीपूर्ण काम पनि सहज लाग्नेछ। अध्ययन तथा विकासमा प्रगति हुनेछ। स्वास्थ्य सामान्य रहनेछ तर आराममा ध्यान दिनुपर्दछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्न सक्ने ग्रह गोचर रहेको छ। राशिफलको अन्त्यमा मीन राशि व्यक्तिहरूको लागि आज आर्थिक अवस्था मजबुत बन्ने संकेत रहेको छ। मन खुशी र भावनात्मक रहनेछ। बोलीको प्रभावले मानिसहरूलाई सहजै प्रभावित पार्न सक्नुहुनेछ। परिवार र आफन्तजनसँगको साथले काममा सफलता मिल्नेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुन सक्ने देखिन्छ। सञ्चित धन बढ्ने सम्भावना पनि बलिरहेको छ। व्यापार तथा पेसामा नयाँ अवसर फेला पार्न सकिनेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। विद्यार्थीहरूको लागि अध्ययनमा ध्यान केन्द्रित गर्न सहज हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लाग्नु आजको सायद विश्व गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसरी दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व उत्तर र पश्चिम तर्फको यात्रा तपाईँलाई बाल तपाईँ गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारा परिक्रमा गरी आजको शुभलाई पारेर यात्राको थालनी गर्दा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभ आदि बेला बिहानमा 5:10 छ 6:55 चर बेला रहनेछ। बिहानमा 6:55 8:39 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:39 10:23 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वका काम यसअघि गर्दा छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:23 मध्याहमा 12:07 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्मले यात्रापन नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:07 दिनमा 1:51 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:51 3:35 रोग बेला रहनेछ। दिनमा 3:35 5:19 उद्वेग बेला रहनेछ। दिनमा 5:19 साँझमा 7:03 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रित्रफल लागौ। साँझमा 7:03 8:19 लाभ बेला रहनेछ। साँझमा 8:19 राति 9:35 अमृत बेला रहनेछ। राति 9:35 10:51 काल बेला रहनेछ। राति 10:51 12:07 शुभ बेला रहनेछ। राति 12:07 1:23 रोग बेला रहनेछ। राति 1:23 2:39 उद्वेग बेला रहनेछ। राति 2:39 3:55 चर बेला रहनेछ। राति 3:55 भोलि बिहानमा 5:11 समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला चल्नुहोला। अब अन्तिममा आजको राहुका अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।

0: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98562370 र 98465509।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: ओम जय जगदीश हरे।
8: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
9: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
8: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
10: हजुर, हामी कहाँ सत्यनारायण रुद्री, व्रतबन्ध, विवाह, चौराफे, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
8: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
11: सफलता स्टुडियो टाइम।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखराका 6 क्रियाशील युवालाई पोखरा युथ एक्सिलेन्सी अवार्ड 2083 प्रदान। पोखराका 16 उद्योग तथा पसलमा अनुगमन। कास्की पूर्ण खोप सुनिश्चित तथा दिगोपर्ण जिल्ला घोषणा। विभागद्वारा बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न निर्देशन। पेट्रोल पम्प बन्द गर्नेलाई 10 लाखसम्म जरिवाना गर्न कानून तयार। 2 सुरक्षा संगठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै। डिजिटल विज्ञापनदेखि एआई डिप फेकसम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत। व्हाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति। र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। विभिन्न क्षेत्रमा क्रियाशील पोखराका 6 युवाहरूलाई पोखरा युथ एक्सिलेन्सी अवार्ड 2083 प्रदान गरिएको छ। नगर युवा परिषदले आयोजना गरेको युथ फेस्टिभलका अवसरमा युवा उद्यमशीलता सशक्तिकरण र विकासको क्षेत्रमा क्रियाशील युवालाई सम्मान गरेको नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष नेपालले जानकारी दिनुभयो। सम्मानित हुनेमा पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राणा मगर, पर्यटनतर्फ प्रतीक पहाड़ी, समाजसेवातर्फ सुदेश पौन, युवा उद्यमशीलता नवप्रवर्धन तथा रोजगारीतर्फ नव ज्योति सुवेदी, खेलकुदतर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तिकरणमा क्रियाशील सन्ध्या सुविधि रहेका छन्। उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवार्ड प्रदान गर्नुभयो। युवा केन्द्रित कार्यक्रम सिप विकास तथा सशक्तिकरणका अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेका नगर युवा परिषदले हालसम्म परिषदले 7,000 भन्दा बढ़ी युवाहरूलाई विभिन्न तालिम, रोजगारी, उद्यमशीलता तथा सशक्तिकरणसँग जोड़ेको छ। प्राध्यापक डाक्टर भीमनाथ परालको समक्षमा तेज गुरूङ, महानरहर कडेरिया, केशव शरण लामिछाने, अञ्जु केसी र विक्रम कर्मचारी रहेको प्रतिभा चरण समितिको सिफारिशमा उनीहरूलाई सम्मान प्रदान गरिएको परिषदका कार्यकारी उपाध्यक्ष नेपालले जानकारी दिनुभयो। पोखरा सत्र घारीपाटन स्थित जेनिसा केमिकल उद्योगलाई 50,000 रूपियाँ जरिमाना गरिएको छ। उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पार्ने केमिकल प्रयोग गरी घिउ पनि बजारमा बिक्री गर्दै आइएको पाइएपछि 50,000 रूपियाँ जरिमाना गरिएको हो। बिहिबार जिल्ला अनुगमन समिति कास्कीले उक्त उद्योगमा अनुगमन गरेको थियो। अनुगमन टोलीले उद्योगमा रहेको घिउ जस्तो 3-4 कार्टुन फ्लेभरका डब्बाहरू नष्ट समेत गरेको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराले जानकारी दिनुभयो। साथै उक्त उद्योगलाई तत्काल बिक्री वितरणमा रोक लगाउँदै उद्योग संचालक रेशम सुवेदीलाई 7 दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। त्यसैगरी पोखरा सत्र घारीपाटनकै विजय फ्रेस बेकरी उद्योगलाई पनि 50,000 रूपियाँ जरिमाना गरिएको छ। उक्त कम्पनी सरसफाई नभएको, उद्योग नवीकरण नगरेको, लेबल नभएको वाद्य वस्तु भेटिएकाले कम्पनी बन्द गरी सरसफाई गरेपछि मात्र सञ्चालनमा गर्ने निर्देशन दिएको छ। सो कम्पनीका संचालक सोमनाथ अधिकारीलाई सम्पूर्ण कागजात सहित 7 दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। यसैगरी हिमालयन आँखा अस्पताल घारीपाटनको क्यान्टिनमा पनि अनुगमन गरिएको छ। क्यान्टिनमा आवश्यक सरसफाई गर्न तथा उपभोग्य विधि सकिएका खाद्य वस्तु हटाउन अनुगमन टोलीले निर्देशन दिएको छ। टोलीले पोखरा नयाँ बजार स्थित एसआर प्याकेजिङमा अनुगमन गरी त्यहाँ रहेको घिउ जस्तो पदार्थ पनि नष्ट गरेको छ। यसैगरी चिप्लेडुङ्गा स्थित सेलवेज डिपार्टमेन्टल स्टोर्समा पनि अनुगमन गरी त्यहाँ रहेको उपभोग्य मिति सकिएका वस्तु नष्ट गर्नुका साथै स्टोर्सका कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा आउन संचालकलाई निर्देशन दिएको छ। अनुगमन टोलीले बिहिबार मात्रै पोखराका विभिन्न 16 उद्योग तथा पसलहरूमा अनुगमन गरेको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनुभयो। उहाँका अनुसार संघीय सरकारको निर्देशन बमोजिम बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ। अनुगमनमा सहायता प्रजीय बराल सहित पोखरा महानगरपालिका उपप्रमुख मञ्जु देवी गुरूङ, खाद्य तथा गुण नियन्त्रक कार्यालय उपभोक्ता मञ्ज कास्की, संचारकर्मी लगायतको उपस्थिति रहेको छ। चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब पनि बन्दै गएको छ। चिया उत्पादन मात्रै होइन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको छ। मूल्य सूची हुँदै जानु र मूल्य उच्च हुँदै जानु र उत्पादित कफीले सहज रूपमा बजार पाउन थालेपछि कफी उत्पादनमा नेपाली युवाको झुगाव बढ़दै गएको छ। नेपालमा 2081-82 5501 हेक्टर जमीनमा कफी लगाउँदा 642 मेट्रिक टन कफी उत्पादन भएको थियो। कफी उत्पादन बढ्दै जाँदा कफी पारखी पनि बढ्दै गएका छन्, जसको परिणामस्वरूपमा शहरदेखि गाउँसम्म कफी सप खुल्दै गएका छन्। पोखरामा मात्रै 1,500 बढी कफी सप रहेको बताइन्छ, जहाँ हरेक दिन कफी पारखीको भीड़भाड़ राख्ने गर्छ। उत्पादक र उपभोगमा अगाडि रहेको नेपालको कफीको गुणस्तरमा पनि अगाडि छ। तर अचम्मको कुरा के छ भने
नेपालीले सस्तो कफी सेवन गर्छ र महँगो कफी बेच्छ। हो, नेपालका क्याफेहरूमा सस्तो कफी बेचिन्छ भने महँगो कफी विदेश निर्यात हुने गरेको छ। यहाँका हावापानी कफी उत्पादनका लागि उपयुक्त भएको र यहाँ उत्पादित कफी गुणस्तरीय पनि हुने रहेको राष्ट्रिय चिया तथा कफी बोर्ड विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्रपुरीले बताउनुभयो। तर यहाँ उत्पादित कफी विदेश निर्यात हुने गरेको छ। उहाँले भन्नुभयो, विदेशमा महँगो मूल्यमा बेच्नका निर्यात हुन्छ। उहाँका अनुसार प्रति केजी 700 रूपियाँ पर्ने कफी बिन सेवन गर्ने नेपालीले विदेश निर्यात गरेको कफीको मूल्य भने 2100 रूपियाँसम्म पार्छ। नेपालबाट वार्षिक 64 मेट्रिक टन कफी निर्यात हुने गरेको पुरीले जानकारी दिनुभयो। यो कुल उत्पादनको 10% हिस्सा रहेको उहाँको भनाइ छ। नेपालबाट जर्मनी, जापान, स्विजरल्याण्ड, दक्षिण कोरिया, युके, अस्ट्रेलिया लगायतका मुलुकमा कफी निर्यात हुने गरेको छ। विदेश निर्यात गरिएको नेपाली कफीको मूल्य उच्च रहेको उहाँको भनाइ छ भने नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको तुलनामा उच्च मूल्य प्राप्त गर्ने गरेको छ। उहाँका अनुसार विदेशमा पाउने कफीको मूल्य स्वदेशमै परिपाउने अवस्था बनेको छ। उच्च मूल्य र सहज बजार पहुँचका कारण कफी खेतीतर्फ युवाहरूको आकर्षण बढ़दै गएको छ। कफीको मूल्य स्वाद र गुणस्तर अनुसार निर्धारण हुने पुरीले बताउनुभयो। नेपालको कफी विशिष्ट कफी स्पेशलिस्ट टी गुण कफी भएको उपाधि प्राप्त गरेको उहाँको दावी छ। नेपालका सबै कफीले गुणस्तरमा 80 भन्दा बढी अंकभार स्कोर प्राप्त गरेको उहाँले बताउनुभयो। नेपालमा उत्पादन गर्ने कफी मध्ये कफी सहकारी संघ ललितपुरले 86.25 कपिङ स्कोर प्राप्त गरेको छ भने यसले जर्मनीबाट कफी निर्यात गर्दै आएको छ। कफीको गुणस्तरमा गण्डकी प्रदेश पनि अप्पल रहेको उहाँले बताउनुभयो। यहाँको हावापानी राम्रो छ। उहाँले भन्नुभयो, उच्च पहाड़ी स्तरमा लगाइने पहाड़ भएकाले गण्डकीको कफी स्वाद, सुगन्ध र मिठासमा अब्बल मानिन्छ। उहाँका अनुसार कफीको सुगन्ध अम्लीयपन, मिठास, गोबरजन्य दुर्गन्ध, साफा लगायतका 10 गुण हेरेर कफीको गुणस्तर मापन गरिन्छ। गण्डकीमा आर्थिक वर्ष 2081-82 मात्र 1451 हेक्टर क्षेत्रफलमा कफी लगाइएको थियो भने जसबाट 156 मेट्रिक टन कफी उत्पादन भएको उहाँले बताउनुभयो। कफीका लागि न चिसो न तातो ओसिलो जमिन चाहिने उहाँले बताउनुभयो। वैशाख जेठमा छारी चाहिन्छ। उहाँले भन्नुभयो, कफीका लागि जलमल बिउ मिल्नुपर्छ। कफी उत्पादन शुरू गर्न 3 वर्ष लागे पनि त्यसपछि निरन्तर फल लाग्ने र आमदानी हुने उहाँको भनाइ छ। एकपटक लगाएपछि 25-30 वर्षसम्म निरन्तर आमदानी गर्न सकिन्छ उहाँले भन्नुभयो। उहाँका अनुसार एउटा बुटाबाट 3 केजीदेखि 130 केजीसम्म कफी फल्ने गरेको उहाँले बताउनुभयो। राष्ट्रिय कफी प्रदर्शन तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप पनि पोखरामा हुँदैछ। यही भोलि शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप आयोजना हुने गरेको हो। नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसाय महासंघ र केन्द्रीय कफी सहकारी संघको सहकार्यमा हुने च्याम्पियनशीप पोखरा पाँचमाले पाटन डुमरी बोर्ड स्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा आयोजना हुने पुरीले जानकारी दिनुभयो। कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने जनाइएको छ। चिनौ चाखौ अपनाऊ प्रवर्धन गरौं भन्ने मूल नारासहित आयोजना हुने सो कार्यक्रम बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म आयोजना हुने जनाएको छ। कार्यक्रममा देशभरका कफी उत्पादक किसानदेखि व्यवसायीसँगसम्म सहयोग हुने उहाँले बताउनुभयो। कफी उत्पादन हुने करिब 20 जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता, व्यवसायी तथा प्रतियोगी सहयोगी हुनेछन्। उहाँले भन्नुभयो, कार्यक्रममा कोशी बागमती लुम्बिनी र गण्डकी प्रदेशका इलामदेखि कुल्मीसम्मका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुनेछन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप हुने क्षेत्रीय निर्देशक पुरीले बताउनुभयो। देशभरका कफीहरूको स्वाद र गुणस्तर सहित समग्रताको आधारमा मूल्याङ्कन गरी विजेता घोषणा गरिने सो कफी कपिङ च्याम्पियनशीपकामा देशभरका किसानहरूले सहभागिता जनाउने उनको दावी छ। प्रतिस्पर्धाका लागि 20 जिल्लाका 32 किसानले नाम टिपाइसकेको उहाँको भनाइ छ। विजेता किसानले 10,000, उपविजेताले 7,500 र तृतीय हुनेले 5,000 रूपियाँसम्म अवार्ड प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो। कास्कीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्लाको रूपमा घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी बिहिबार जिल्ला समन्वय समिति कास्कीमा एक समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका 5 पालिकाहरू पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा भएको थियो। उक्त अवसरमा जिल्ला समन्वय प्रमुख लीलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनताको साथले नै अभियान सफल भएको बताउनुभयो। स्वस्थ नागरिक नै भावी नेपालको
समृद्धिको मुख्य आधार भएको भन्दा अहिलेको बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उहाँले बताउनुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युविनाथ बसौला, मन्त्रालयका अतिरिक्त सचिव स्किम बहादुर खड्का, जिल्ला प्रशासनका प्रमुख सरित तामाङ, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मुदुहरूजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले अभियान सफल बनाउन खेलेको भूमिकाको चर्चा गरेका थिए। आफ्नो भनाइ राख्नु भएको थियो, सो अवसरमा अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा सेवा अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपदजन्य घटनामा परेर ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्षको साउनदेखि असार 17 गतेसम्ममा प्राकृतिक विपदमा परि 662 जनाको ज्यान गएको छ। तीमध्ये सबैभन्दा बढ़ी आग लागेको घटनामा परि 104 जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँले प्राधिकरणमा देशभरबाट कुल 7,989 विपदका घटना दर्ता भएको बताउनुभयो। ती घटनामा 18 विपत्ता रहेको पनि प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। प्राकृतिक विपदका कारण 2,178 जना घाइते भएका छन् भने 12,984 परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। पहिरोका घटनामा परि 73 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। बाढ़ीका 2,89 घटनामा 32 जनाको ज्यान गएको छ भने 7 जना बेपत्ता छन्। यसै गरी 401 चट्याङका घटनामा 37 जनाको मृत्यु भएको छ भने 244 जना घाइते भएको प्रवक्ता महतले जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंशका कारण 70 जनावर आतंकबाट 59 र लेक लागेर 51 जनाको ज्यान गएको छ। प्रवक्ता महतले हावाहुरीका कारण 18, भारी वर्षाका कारण 9, हिउँ पहिरोकोमा परि 7 र डुंगा पल्टिँदा 2 ज्यान गएको जानकारी दिनुभयो। यस अवधिमा भएको विभिन्न विपदका घटनाबाट देशमा कुल 2,06,47,73,128 बराबरको अनुमानित क्षति भएको छ। पशु सेवा विभागले बर्ड फ्लू संक्रमणमा भएका कुखुरा, हाँस, बट्टाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूकामा भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अप्नाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण प्राविधिकको टोली संक्रमित क्षेत्र काठमाण्डु, ललितपुर, भरतपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितुन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रममा रहेको उहाँले बताउनुभयो। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अप्नाउन विभागले आग्रह गरेको छ। काठमाण्डु उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7,00,000 पंक्षी, 11,00,000 अण्डा र 3,00,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। विभागका प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण नदेखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्याङ्कन गरी मुचुर्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने विवरण संकलन कार्य भइरहेको जनाएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायलाई 3,00,000 देखि 10,00,000 रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्ने कानूनी व्यवस्था गरेको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै यो कानून नयाँ कानून व्यवस्था गर्ने निर्देशन दिएका हुन्। मन्त्री यादवको निर्देशन लगत्तै बुधबार साँझ नै निगमको संचालक समिति बैठकमा बसेर पेट्रोलियम पदार्थ विक्रेता विनियमावली 2075 दफा 29(1)मा विक्रेताकोले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ। उक्त कसुरमा पहिलो पटकलाई 3,00,000 जरिमाना र 5 दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6,00,000 जरिमाना लिए 10 दिन आपूर्ति बन्द र तेस्रो पटक भए 10,00,000 जरिमाना लिए 15 दिनसम्मलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ। व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेटिए कार्यवाही हुने सुनिश्चित गरिएको छ।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: हे कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
2: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोराउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841675694, 9891924।
5: अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ।
6: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
5: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिज सुनचाँदी दुकान जान्छु नि।
7: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
6: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821427014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
8: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। संचालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोड बाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
11: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
10: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
11: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
10: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
11: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
10: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
11: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
11: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98560-558।
12: एकैछिनको विश्राम पछि खबर संगालमा पूर्ण स्वागत छ। अब बाकी समाचार। प्रतिनिधि सभाबाट सहकारी विधेयक पारित भएको छ। हिजो बसेको बैठकमा भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित भएको हो। सहकारी क्षेत्रमा समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभयो। सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो। यस्तै हिजोको बैठकले सम्पत्ति शुद्धिकरण र सार्वजनिक खरिद विधेयक पनि बहुमतले पारित गरेको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक सदनमा ल्याइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको गतिविधि भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासो व्यवस्थापनमा सहयोग पुग्ने गरी प्लस आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत उक्त सिस्टम निर्माण गरिएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपतिले प्रतिनिधि सभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षा सम्बन्धी सूचना गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबार स्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुटलाकोटीले जानकारी दिनुभयो। उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनु पर्ने उहाँले जानकारी दिनुभयो। उक्त सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट गर्नु हुनुपर्ने र निर्वाचन क्षेत्रमा भएका भ्रमण भेटघाटलाई जस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने पनि बताएको छ। आईजीपी दानबहादुर कार्की र शस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल अमेरिका जाँदैछन्। असार 21 दुवैजना अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। मन्त्री परिषदले यसअघि नै आईजीपी द्वयको भ्रमण स्वीकृत गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एकजना उच्च अधिकारीले बताएका छन्। यूएन संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी द्वय अमेरिका प्रस्थान गर्न लागेका हुन्। यूएनका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलन जुलाई 7-9 हुँदैछ। हरेक वर्ष हुने सम्मेलनमा यसअघि संगठन प्रमुखसँगै प्रधान कार्यालय स्थित युएन शाखाका प्रमुख र आईजीपीका स्टाफ अधिकारी जाने अभ्यास थियो। राष्ट्रसंघले संगठन प्रमुख सहित दुईजनाको लागि निमन्त्रणामा पनि पठाउने गरेको छ। यसपटक निमन्त्रणामा आएको भए पनि मन्त्री परिषदले आईजीपी द्वयको मात्र भ्रमण स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताएका छन्। ती अधिकृतले भने संगठन प्रमुखका मात्र भ्रमण स्वीकृत भएको छ। विज्ञापन क्षेत्रलाई व्यवस्थित पारदर्शी उत्तरदायी र आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्यसहित सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदको हिजो बैठकको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत संचार माध्यमहरूलाई सँगै सामाजिक सञ्जाल डिजिटल प्लेटफर्म इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिमत्ता एआईको प्रयोगबाट हुने विज्ञापनलाई नियमका दायरामा ल्याउनु पर्ने आवश्यकता उठाएको छ। सरकारी विज्ञापन बजारमा बढ़दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याएको जनाएको छ। नीतिमा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, विज्ञापन क्षेत्रबाट रोजगारी सिर्जना, राजस्व वृद्धि, उपभोक्ताको अधिकार संरक्षण तथा अश्लील हिंसात्मक लैंगिक विभेद हुने तथा बालबालिकामाथि नकारात्मक असर पार्ने सामग्री नियन्त्रण गरिने उल्लेख छ। साथै तथ्यहीन र भ्रामक विज्ञापनलाई प्रभाव कार्यवाहीको दायरामा ल्याइने तथा त्यसबाट उपभोक्तालाई क्षतिपूर्तिको व्यवस्था गरिने पनि नीतिमा उल्लेख छ। सरकारले आगामी 5 वर्षभित्र कुल गृहस्थ उत्पादनमा विज्ञापन क्षेत्रको योगदान उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको छ। विज्ञापन क्षेत्रको विकास तथा विस्तार व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी, मर्यादित र पारदर्शी बनाउने तथा उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा छनौट गर्न पाउने अधिकार सुनिश्चित गर्ने नीति अप्नाइएको छ। यसका लागि विज्ञापन बजार विस्तार, संचार माध्यमको वैज्ञानिक वर्गीकरण, विज्ञापनको प्रभावकारी अनुगमन तथा नियमन, सरकारवाला बीच समन्वय र संस्थागत संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। नीति अनुसार स्वदेशी वस्तु तथा सेवाको विज्ञापनलाई विशेष सहुलियत प्रदान गर्ने तथा विदेशी वस्तु तथा सेवा बिक्री गर्ने कम्पनीलाई आफ्नो कारोबारको निश्चित हिसाब उपभोक्ता समचेतना कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था गरिने जनाइएको छ। विज्ञापनमा गरिएको लगानीलाई कर प्रणालीसँग जोड्ने, न्यूनतम मूल्य सार्वजनिक गर्न प्रोत्साहन गर्ने तथा विज्ञापनमा पछि परेका क्षेत्रलाई विशेष प्रोत्साहन उपलब्ध गराउने व्यवस्था पनि गरिएको नीतिमा उल्लेख छ। सरकारले विज्ञापनलाई समाचारको रूपमा र समाचारलाई विज्ञापनको रूपमा प्रस्तुत गर्ने प्रविधिलाई निरुत्साहित गर्ने नीति लिएको छ। विज्ञापन दिएको वा नदिएको आधारमा सकारात्मक वा नकारात्मक समाचार प्रकाशन प्रसारण हुने अवस्थालाई रोक्न आवश्यक कानूनी र तथा नियमन निकाय व्यवस्था गरिने उल्लेख गरिएको छ। यस्तै विज्ञापन खर्चका नाममा अन्य प्रबन्धनात्मक खर्च देखाउने अभ्यासलाई पनि अन्त्य गरिने नीति रहेको छ। नयाँ नीतिको सबैभन्दा महत्वपूर्ण पक्ष डिजिटल विज्ञापनको नियमन हो। सरकारले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म तथा इन्फ्लुएन्सर मार्फत गरिने विज्ञापनमा अनिवार्य सो घोषणाको व्यवस्था गर्ने नीति लिएको छ। एआईबाट सिर्जना गरिएका डिप फेक विज्ञापनलाई कानूनी रूपमा नियमन गरिने जनाएको छ। भ्रामक तथ्यहीन वा उपभोक्तालाई नकारात्मक असर पार्ने विज्ञापनमाथि कड़ा नियन्त्रण गरिनेछ। उपभोक्तालाई क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिने भने उपभोक्ता शिक्षा, जनचेतना र विज्ञापन सम्बन्धी तालिमलाई देशव्यापी बनाइने उल्लेख गरिएको छ। विज्ञापनको गुणस्तर कायम गर्न स्वनियमन संयन्त्र, आचार संहिता र कार्यवाही प्रणालीलाई प्रभावकारी बनाइने नीति सरकारले सारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका 4,000 भन्दा धेरै प्रवेश पास, सरूवा, अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका 4,072 पास सक्रिय देखिएको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिदेशक मुकेश डंगोलका अनुसार यी मध्ये 507 वटा पास संकलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ। सोह्र भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र समेत जारी गरिएको बताइएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा 13,815 प्रवेश पास जारी गरेकोमा 9,000 भन्दा धेरै अहिले पनि सक्रिय अवस्थामा छन्। कार्यविधि अनुसार जिम्मेवारीमा नरहेका 3 दिनभित्र पास फिर्ता गर्नुपर्ने व्यवस्था छ। समयमै निष्क्रिय नगरे दुरूपयोगको जोखिम रहने भन्दै प्रधानमन्त्री कार्यालयले यस विषयमा तत्काल सुधारमा काम गर्न अघि बढ़ाएको छ। विदेशको समाचार। भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ़ने चिन्ता व्यक्त गर्दै मेटालाई व्हाट्सएपको प्रयोगकर्ता नाम युजर नेम सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्र मार्फत अनुरोध गरेको भारतीय संचार माध्यमहरूले जनाएको छन्। मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाम मार्फत एक अर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढ़ाउने उद्देश्यले ल्याउन लागेको यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुकाउन सक्ने सरकारको चिन्ता छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटालाई पठाएको पत्रमा नयाँ सुविधाका कारण अनलाइन ठगी, फिसिङ, नक्कली परिचय प्रयोग भएका घटना बढ़न सक्ने उल्लेख छ। सरकारी अधिकारीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले प्राविधिक ज्ञान कम भएका प्रयोगकर्तालाई नक्कली प्रयोगकर्ता नाम मार्फत ठगिन सकिने जोखिम बढ़ी रहने जनाएको छ। भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो। भारतमा 50 करोड़ भन्दा धेरै प्रयोगकर्ता रहेका छन्। पछिल्लो वर्षहरूमा भारतमा साइबर ठगी तीव्र रूपमा बढ़दै गएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2025 भारतीय नागरिकलाई साइबर ठगीका कारण झण्डै 3 अर्ब अमेरिकी डलर बढ़ाएको क्षति भइरहेको छ। यो सन् 2021 तुलनामा झण्डै 40 गुणा धेरै हो। मेटाले भने यो सुविधा भारतमा अझै शुरू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणिक खाता प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ। साथै प्रयोगकर्ता नाम प्रयोग गरे पनि व्हाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी रोक्न बहुस्तरीय सुरक्षा संयन्त्र समावेश गरिएको कम्पनीले जनाएको छ। खेलकुदको समाचार। अस्ट्रेलियालाई 3-0 पराजित गर्दै स्पेनले फिफा विश्वकप अन्तिम स्वरमा स्थान बनाएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जित हात पारेको हो। गए राति भएको खेलमा मिकल ओजायाबाले 2 गोल गरेसँगै स्पेनले अस्ट्रेलियामाथि सहज जित निकाल्यो। प्रेडो पोरोले 1 गोल गरे। स्पेनका आयाजाबाबले सर्वाधिक गोल गर्नेमा 6 स्थानमा उक्लिएका छन्। फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समान 6 गोल गर्दा नर्वेका एलिङ हालान्ड र इङ्ल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम स्वरमा पोर्चुगल र क्रोसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमानोले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यता हाल जारी फिफा विश्वकप 2026 को अन्तिम 32 अन्तर्गत टोरेन्टोमा जारी रोमाञ्चक खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले क्रोसिया विरूद्ध 1-1 बढ़ाई गरेको छ। खेलको 53 मिनटमा इभान पेरिसिचले गोल गर्दै क्रोसियालाई शुरूआती अग्रता दिलाएका थिए। 1 गोलको पछि परेको अवस्थामा पोर्चुगलले निकै आक्रमक खेल प्रस्तुत गर्यो। 60 मिनटमा रोनाल्डोले गोल गरे पनि भीआरले त्यसलाई अफसाइड देखाउँदै मान्यता दिएन। त्यसअघि राफेल लियोले प्रहार गोल पोलमा लागेर फर्किएको थियो। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले खेलमा पकड जमाउन एकैपटक चारजना खेलाड़ी परिवर्तन गरेका थिए। त्यसको केही मिनटमै रोनाटो भेगाईलाई बक्सभित्र लड़ाएपछि पोर्चुगलले पेनाल्टी अवसर पायो। खेलको 68 मिनटमा प्राप्त उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका छन्। अहिले पनि खेल जारी रहेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। देशभर धेरै ठाउँमा रातभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको पूर्व मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएको थियो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि पटक। पोखराका 6 क्रियाशील युवालाई पोखरा युथ एक्सिलेन्सी अवार्ड 2083 प्रदान। पोखराका 16 उद्योग तथा पसलमा अनुगमन। जीव भनी बिक्री गर्ने जेनिसा कम्पिकलको उद्योगलाई 50,000 जरिवाना। कास्की पूर्ण खोप सुनिश्चित तथा निगोपना जिल्ला घोषणा। विभागद्वारा बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्ने निर्देशन। पेट्रोल पम्प बन्द गर्नेलाई 10,00,000 जरिवाना गर्ने कानून तयार। दुई सुरक्षा संगठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै। डिजिटल विज्ञापनदेखि आई डिफेक्टसम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत। व्हाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति। र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। हाल क्रोसिया र पोर्चुगल खेल्दै। रेडियो सफलताले उत्पादन गरेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन अहिले 9 बजे खबरसँग आउनेछ। हामी सफलताको पाइलामा केही बेर गइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्ट मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 9846-59581,
10: 9116-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: हेलो
2: हजुर सही कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: ओहो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टलको व्यवस्था पनि रहेको छ
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
7: फोन नम्बर 061-57-915
8: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक फोन नम्बर 0161-541-984-541-985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: Studio time.
5: It's 7 a.m.

0: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
1: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
2: ज्ञानी का मे गुरु।
0: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु।

0: hear yourself. Swayam ko awaaz lai sunnuhos.
1: तुम कौन हो? जो तुम्हारा नाम है तुम वो नहीं हो, जो तुम्हारा चेहरा है वो तुम नहीं हो, जो तुम्हारा अंग है ये तुम नहीं हो, तुम कुछ और हो पर जानते नहीं।
0: Hear yourself, स्वयं को आवाज लाए सुन हो।
2: मानिसहरू जो मायामा, प्रेममा, मायामा यति रुमलिएका छन् कि उनीहरूलाई थाहा नै छैन माया के हो, उनीहरूलाई यो थाहा छैन प्रेम के हो। यदि तपाईँले शरीरसँग प्रेम गर्नुहुन्छ भने शरीरसँग त प्रेम गर्नै सकिँदैन। वास्तविक प्रेम त एउटा आत्मा र अर्को आत्माको बीचमा हुन्छ, त्यो हो साँचो प्रेम। तर जसले शरीरसँग प्रेम गर्दछ भने झगडा पनि हुन्छ, तमममा पनि हुन्छ र एक दिन शरीर पनि मन पर्दैन। तपाईँले आफ्नो जीवनमा आशाको महल बनाएर बस्नुहुन्छ या वास्तविकताको दरबार बनाएर? वास्तविकताको घर एकदमै बलियो हुन्छ, आशाको दरबार अति नै कमजोर हुन्छ। आशाको दरबारलाई भत्किन एक क्षण पनि लाग्दैन, वास्तविकताको दरबार कहिल्यै भत्किँदैन। तर वास्तविकता के हो? वास्तविकता के हो भने तपाईँ जीवित हुनुहुन्छ, र वास्तविकता त यही हो कि तपाईँ प्रेम गर्न चाहनुहुन्छ। उससँग गर्नुहोस् जसले तपाईँलाई कहिले पनि नछोडोस्, चिन्तित नपारोस्, नछोडोस्। छोड्नलाई धेरै समय लाग्दैन, प्रेममा कुरा के छ भने कि त प्रेम छ या छैन। प्रेमको बहाना बनाउन मिल्दैन, कि त प्रेम छ या छैन। तपाईँको जीवनमा या त उनीसँग जो सबैको हृदयमा व्यापक छन् या त प्रेम छ या छैन, यसैलाई प्रेम भनिन्छ। जोसँग प्रेम छ उनको फोटोको आवश्यकता पनि पर्दैन, किन किन आवश्यक पर्दैन? किन प्रेमीको त फोटो हुनुपर्छ नि, होइन? सच्चा प्रेममा फोटोको आवश्यकता नै पर्दैन, किनकि जसै आँखा बन्द गरियो उनैको अनुहार देखिन्छ। अर्थात कुनै यस्तो ठाउँ नै छैन जहाँ उनी नदेखी हुन्। जो मानिसले ठूला ठूला फोटोहरू बनाउँदछन्, ठूला ठूला यो गर्छन्, ठूला ठूला त्यो गर्छन्, उनीहरूमा प्रेम नै छैन। उनीहरूलाई ती सारा कुराको आवश्यकता छ, उनीहरूमा प्रेम नै छैन। जसलाई प्रेम छ जहाँसुकै होस्, चाहे ऊ चन्द्रमामा होस्, चाहे ऊ समुद्रको पिँधमा होस्, चाहे ऊ हावामा उडिरहेको होस्, आँखा बन्द गरियो उनी अगाडि छन्। यसैलाई प्रेम भनिन्छ। तपाईले कामनाको वशमा परेर त्यस कामनालाई नै प्रेम ठानिदिनुभयो, त्यो सच्चा प्रेम होइन। सच्चा प्रेम त एउटा हृदयबाट अर्को हृदयका लागि हुन्छ। यसको बीचमा कोही पनि हुँदैन, न हो भन्ने व्यक्ति छ, न होइन भन्ने व्यक्ति छ, न सम्झाउने व्यक्ति, न कोही यसो भन्ने व्यक्ति छ, अब यो गरिदेऊ, अब त्यो गरिदेऊ, न उनी फूलले खुशी हुन्छन्, न उनी मिठाईले खुशी हुन्छन्। उनलाई जसले सच्चा प्रेम गरेको छ उसलाई केवल उनी नै चाहिन्छ जोसँग प्रेम छ र संसारसँग मतलब छैन। वास्तविक प्रेम त यस्तो हुन्छ, कहिले गर्नुभएको छ सच्चा प्रेम, कहिले गर्नुभएको छ साँचो प्रेम, साँचो प्रेमलाई बुझ्नु भएको छ। कसैले सोध्यो र भनियो कि फकीरा फकीरी दूर है, जितनी भी लंबी खजूर है, जो चढ़े तो प्रेम रस, गिरे तो चकनाचूर है। यस्तो हुन्छ प्रेम, टाढा छ, चढ़े भने चढ़े भने त वाह, त्यसपछि त खानको लागि के छ, खजूर छ, मिठो नै मिठो, मिठो नै मिठो, मिठो नै मिठो, थाहा छ कति मिठो हुन्छ खजूर, मिठो मिठो, मिठो पनि मिठो, मिठो मिठो। तर जसै ध्यान यताउता भयो र लड्यो भने त धुलो पिठो, त्यसपछि केही पनि बज्दैन। सबै थोक छोडिदिए मानिसले यस संसारमा सबै थोक छोड्न सक्दैन, छोड्ने कोशिश गरे पनि छोड्न सक्दैन। उसले केही न केही आफ्नो कल्पनामा राख्छ, आफ्नो विचार आफूसँगै राख्छ, आफ्नो दृष्टिकोण आफूसँग राख्छ, यो पनि त उसैको हो। जे जति पनि यस संसारमा छ, यो संसारको जुन नियम छ त्यसमा यो बाँधिएको छ, तपाईँको कल्पनामा होइन, तपाईँको धारणामा होइन, तपाईँको आशामा होइन, तपाईँको निराशामा होइन, यस संसारको जुन विधिको विधान छ त्यसमा यो सबै थोक बाँधिएको छ र त्यही विधान अनुसार नै, त्यही विधान अनुरूप तपाईँको यो श्वास आउँछ र जान्छ र त्यसैको आधारमा प्रत्येक श्वास भित्र यस्तो सुख र शान्ति भरिएको छ। यदि तपाईँले त्यस धनको साँचो खोलिदिनु भयो भने तपाईँको पूरै जीवन सफल हुन्छ। यो जुन ज्ञानको कुरा छ, सुखको र शान्तिको, र यो त्यही विधानकै अनुसार छ, त्यसको विपरीत छैन। त्यसकारण बसेर त्यसको अभ्यास गर्नु सबैभन्दा प्राकृतिक कुरा हो, सबैभन्दा प्राकृतिक कुरा हो। कहाँ गइरहेको छ ध्यान, यताउता होइन, मनोकामनामा होइन। कहाँ लगाउनुहोस् ध्यानलाई, त्यस वस्तुमा लगाउनुहोस् जुन तपाईँ भित्र जीवनको स्रोत हो, जहाँबाट तपाईँको जीवन शुरू हुन्छ, जहाँबाट आशीर्वाद तपाईँ भित्र आउँछ, जहाँ तपाईँको साँच्चीकै सारा मनोकामनाहरू, जस्तो तपाईँ त बस्नुहुन्छ नि आशाको दरबारमा, तर यदि तपाईँ वास्तविकताको दरबारमा बस्नुभयो भने तपाईँलाई के थाहा हुनेछ, जसै यो श्वास तपाईँ भित्र आयो तपाईँको सारा मनोकामना पूरा हुन्छ। यो कुराको अनुभव तपाईँलाई त्यस दिन हुनेछ जब यो आउँदैन, त्यति बेला तपाईले भन्नुहुनेछ हो ठीक भनिरहनु भएको थियो ठीक भनिरहनु भएको थियो यही नै हो तर यो कुरालाई त अहिले बुझ्नुहुन्छ त्यो बेला होइन अहिले बुझ्नुपर्छ ताकि त्यसको फाइदा हामीहरूले आफ्नो जीवनमा लिन सकौं मानिसहरू छन् के हामी सारा प्रकृति भन्दा माथि छौं होइन म पनि मान्थे मानिस सबको राजा हो तर अब मान्दिन हात्ती आएमा यसरी कुल्चिन्छ कि जस्तो कमिला जति छिटो चितुवा दौडिन्छ त्यति छिटो तपाईँ दौडिन सक्नुहुन्न तपाईँ दौडिन सक्नुहुन्न जति उचाइमा चिल उड्न सक्छ तपाईँ उड्न सक्नुहुन्न तपाईँले कुनै न कुनै कुराको सहारा लिनुपर्छ हवाई जहाजको सहारा लिनुपर्छ त्यति माथि उड्नका लागि आफै उड्न सक्नुहुन्न जति बेर के भनिन्छ डल्फिन माछा पानीभित्र बस्न सक्छ तपाईँ बस्न सक्नुहुन्न तपाईँलाई त फोनको आवश्यकता पर्छ तर जुन व्हेल हुन्छ नि माछा धेरै ठूलो माछा यसले संसारभरि नै कुरा गर्न सक्छ समुद्रको मुनिबाट नै अर्को माछासँग कुनै अर्को व्हेलसँग मोबाइल फोनको आवश्यकता नै पर्दैन सेल फोनको आवश्यकता पर्दैन

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-57-9915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स, नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9556011-99, 9828-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-11-62-63 98-55-52-855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
9: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165149485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165259004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ।
14: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको 2 तला फोन नम्बर 0165174330 9855883043। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक। बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
15: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
14: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
15: स्वर्ण बिन्दु खाइने मिति 2083 असार 31 गते बुधबार।
14: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
15: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
14: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
15: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
14: अनुरोधक गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
15: फोन नम्बर 0165635528 मोबाइल नम्बर 9855508।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोडेर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ। पर्यटन क्षेत्रको विषयमा हामी छलफल गर्नेछौ। पर्यटनको अहिले अवस्था, सम्भावना र चुनौती, विशेष गरेर त्यहाँ पर्यटन क्षेत्रमा महिला सहभागिताका प्रसंगहरू उठाउनेछौ। हामीसँग छलफलका लागि हुनुहुन्छ पर्यटन व्यवसाय महिला संघ नेपाल टेवानका अध्यक्ष शोभा नेउपाली पाण्डे हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। शोभाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, नमस्कार, धन्यवाद।
0: हजुर, यति बेला पर्यटन व्यवसाय महिला संघ नेपाल टेवानले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: पर्यटन व्यवसाय महिला संघ नेपालको चाहिँ दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मूल उद्देश्यको साथ हामी स्थापना भएका हौ। त्यसकारणले महिला दिदी बहिनीहरूलाई सशक्तिकरणका कार्यक्रमहरू, क्षमता अभिवृद्धि कार्यक्रमहरू, विभिन्न किसिमका गतिविधिहरू भइरहेका छन्।
0: हजुर, भनेपछि कति राम्रो, दिगो पर्यटनका लागि समान सहभागिता, त्यो भनौँ न त्यही अनुसारले महिलाहरूको सहभागिता बढाउन सफल हुनुभयो त तपाईँहरू जब स्थापित हुनुभयो त?
1: हजुर, त्यसमा चाहिँ हामीलाई कस्तो एउटा आत्मसन्तुष्टि पनि भएको छ। पहिलाको विगतका दिनहरूलाई सम्झिँदाखेरि चाहिँ महिलाहरूको भूमिका चाहिँ पर्दा पछाडि देखिन्थ्यो पर्यटन क्षेत्रमा, भने अहिले महिला दिदीबहिनीहरू स्वयं उहाँहरूकै नाममा व्यवसाय पनि दर्ता भएको, अलिकति ती दर्ताका प्रक्रियाहरू पनि बढी देखिन्छ पछिल्लो अवस्थामा, भने उहाँहरू स्वयं आफै नै त्यसमा इन्भल्भ भयो र एउटा लिडरसिप लिने कुरादेखि लिएर फ्रन्टियर लाइनमा बसेर पनि गरेको देखिन्छ। त्यसकारणले उल्लेखनीय सहभागिता चाहिँ छ,
0: बढेको छ। त्यो संस्थाले चाहिँ के गर्दो रहेछ, एउटा आत्मविश्वास बढाउने रहेछ कि महिला दिदी बहिनीहरूलाई, भनौँ न, झुकेर पर्दा पछाडि हुनुहुन्थ्यो, अहिले खुलेर आउनु भएको छ।
1: हजुर, यसमा चाहिँ कस्तो हुँदो रहेछ भने एउटा साङ्गठिक यो एउटा प्रक्रिया पनि हो। जब हामी आफूले एउटा एकल व्यवसाय गरेर बसिरहँदा बाहिर यसरी यो जब संगठन थिएन, टेवान थिएन भन्दाखेरि एउटा आफ्नो व्यवसायले मात्रै परिचित थियौँ भने अहिले संस्थामा लागेपछि दिदी बहिनीमा एक आपसमा व्यवसाय पनि आदान प्रदान चिना जाने, त्यसले गर्दाखेरि पनि अलिकति महिलालाई चाहिँ अगाडि आउन सजिलो भएको हो कि जस्तो लाग्यो।
0: हजुर, अहिलेसम्म भनौँ न स्थापना कालदेखि थुप्रै कार्यक्रमहरू गरिराख्नु भएको छ, हामी देखेका पनि छौँ, कति कार्यक्रममा हामी आफै पनि सहभागी भएका छौँ। अहिलेसम्म गरेका मुख्य गतिविधिहरू चाहिँ के थिए?
1: टेवालले चाहिँ विशेष गरी अब मैले भने पर्यटन क्षेत्रमा चाहिँ महिलाको सहभागिता होइन, अब हाम्रो मुख्य उद्देश्य नै इक्वल पार्टिसिपेसन फर सस्टेनेबल टुरिज्म। आतिथ्यता भन्ने बित्तिकै महिला छुट्यो भने त्यहाँ आतिथ्यता शब्द नै पूर्ण हुँदैन जस्तो लाग्छ मलाई, होइन। त्यसकारणले पहिलो कुरो त आफ्नो व्यवसायमा नै महिला दिदीबहिनीलाई सशक्त बनाउनको लागि चाहिँ यो संस्थाले चाहिँ विभिन्न किसिमका तालिमहरू दिँदै आइरहेको छ। हामीले चाहिँ क्षमता अभिवृद्धि तालिम भनेर पनि नेपाल पर्यटन बोर्डको सहयोगमा, पोखरा महानगरपालिकाको सहयोगमा पनि गर्दै आइरहेका छौँ। अस्ति भर्खरै मात्रै हामीले 3 दिनको क्षमता अभिवृद्धि तालिम भनेर होटल सोल्टीमा पनि राखेका थियौँ पर्यटन बोर्डको सहयोगमा। त्यसमा चाहिँ हामीले पर्सनालिटी डेभलपमेन्ट, एउटा मान्छेलाई चाहिँ उसको शारीरिक होइन मानसिक विकासका लागि गर्ने गतिविधिहरू पहिलो सेसन त्यो राखेका थियौँ, भने अहिले पछिल्लो अवस्थामा दिदीबहिनीहरूलाई यो डिजिटल ठगेका कुराहरू आइरहेका छन् नि त, त्यही भएर त्यसलाई अवेरनेस सम्बन्धी प्रोग्राम राखेका थियौँ। अर्को चाहिँ व्यवसाय ब्रान्डिङका कुराहरूको त्यो ट्रेनिङ राखेका थियौँ, भनेको यस्ता किसिमका व्यवसायलाई सशक्त बनाउने किसिमका तालिमहरू भइरहेका छन् भने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पनि हामीले विभिन्न किसिमका तालिमहरू गर्दै आइरहेका छौँ। त्यसमा पनि अझ विशेष किसिमको चाहिँ हामीले क्षमता अभिवृद्धि र 30 सांस्कृतिक महोत्सव विगत 3 वर्षदेखि अब हाम्रो 4th संस्करण हुँदैछ। जसरी हुन्छ आफ्नो व्यवसायसहित समग्र नेपालको पर्यटन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने काम गरिरहेका छौँ।
0: हजुर, भनेपछि त अब यो 30 सांस्कृतिक महोत्सवको त तयारी सुरु गरि सक्नुभयो होला?
1: हजुर, अब यसमा चाहिँ अब योजना समावेश गर्ने आन्तरिक प्रशासनिक कार्यक्रम कामहरू चाहिँ
0: भइरहेको छ। थोरै त्यहाँभित्र के हुन्छ भन्ने प्रसङ्गमा म केही बेर पछि आउँछु। अहिले चाहिँ ठ्याक्कै यति बेला कस्तो छ पर्यटन क्षेत्रको अवस्था चाहिँ कस्तो छ?
1: ठ्याक्क अहिले भन्दाखेरि चाहिँ एक हप्ता अगाडिसम्म एकदमै पोखराको लेक साइड खचाखच भरिभराउ एकदमै राम्रोसित चलायमान थियो. अहिले पछिल्लो समयमा चाहिँ विगत 5-6 दिनदेखि अलिकति कम भएको छ. यद्यपि यो चाहिँ हाम्रो लागि चाहिँ पूर्ण सिजन थिएन, तर यो पालि चाहिँ पर्यटकहरू चाहिँ भारतीय पर्यटकहरूको आगमन चाहिँ एकदमै राम्रो रूपमा भयो. त्यही भएर राम्रो छ अहिलेको पर्यटनको अवस्था.
0: हजुर हजुर. भनेपछि अहिले सन्तोषजनक छ.
1: होइन,
0: कहिलेकाहीँ हुन्छ नि अफ सिजन यो पर्यटकहरू नहुने, एकदमै त्यो कोभिड पछि भूकम्प पछि त धेरै चुनौतीहरू भोग्नुभयो नि त समस्याहरू. होइन, अब यो पर्यटकलाई अस्ति केही दिन अगाडिसम्मको त तपाईँले भने जस्तै खचाखच कसरी व्यवस्थापन गर्ने भन्ने नै चुनौती हो कि जस्तो पनि देखिरहेको थियौँ कि हामीले.
1: हजुर,
0: अझै त्यो पर्यटकहरूको आगमन यही रेसियोमा बढ्दै गयो भने त हामीले इन्फ्रास्ट्रक्चरहरूमा पनि लगानी गर्नुपर्ने देखियो. होइन,
1: त्यसमा व्यवसायीहरूको तर्फबाट चाहिँ व्यवस्थापन पक्षलाई पनि अझ अलिकति सुदृढ बनाउनु छ भने सरकारी पक्षबाट पनि नीति नियमहरू कार्यान्वयनका पाटाहरू धेरै रहेछन्. यदि हामी मास टुरिज्ममा गयौँ भने होइन अस्तिको जस्तै अवस्था, अब त्यसलाई चाहिँ अक्सिजनै नभइकन यसरी कन्टिन्यू गयो भने जस्तै भारतीय पर्यटकका कुराहरू आइरहेका छन्, उहाँहरूले रोडमा खाना बनाएका कुराहरू, यस्ता गतिविधिहरूलाई त उहाँहरू आउनुहुन्छ होइन, त्यो किसिमको व्यवस्थापन पक्ष त हामी सरकारको पनि हो नि त. सरकारी तहबाट अब धार्मिक पर्यटनको लागि आएका हाम्रा यात्रीहरूले चाहिँ कतिपयले होटेलमा खानुहुन्न. उदाहरणकै लागि अब हाम्रो बुवा आमाहरूले पनि त बाहिर खाना खानुहुन्न. त्यस्ता किसिमका पर्यटक उहाँहरू चाहिँ धार्मिक पर्यटकमा भनिनुहुन्छ. त्यस कारणले उहाँहरूको लागि चाहिँ विशेष किसिमको व्यवस्थापन गरियो गर्न सकियो भने यो रेसियो चाहिँ कन्टिन्यू हुन्छ जस्तो लाग्छ.
0: हजुर हजुर. अहिले चाहिँ मुख्य चुनौतीहरू चाहिँ के छन् महिला पर्यटन व्यवसायीहरूले भोगिरहेका मुख्य चुनौतीहरू?
1: महिलालाई चाहिँ अब पहिलो चुनौती त आफ्नो घर परिवार व्यवस्थापन गरेर बाहिर निस्किनु नै पहिलो चुनौती जस्तो लाग्छ. होइन, घर परिवार सँगसँगै अहिलेको दिदीबहिनीहरू चाहिँ आफ्नो व्यवसायमा पनि उत्तिकै समय दिनुपर्ने, सामाजिक कार्यमा पनि दिनुपर्ने र बाहिर पनि एउटा फ्रन्ट लाइनमा आउन खोज्दाखेरि चाहिँ विभिन्न किसिमका चुनौतीहरू छन्. जति पनि हामीले सहज रूपमा चाहिँ 33% महिलाका हक अधिकारका कुराहरू गर्दा पनि अझै पनि समाज नखुलिसके र कतै कता स्थान त्यसको आफू सक्षम हुँदा पनि नपाए जस्तो होइन, ती कुराहरू चाहिँ भोगिराखिन्छ.
0: कहिलेकाहीँ गेस्टहरूलाई डिलिङ गर्ने कुरा अथवा गेस्टहरूले पत्याउने नपत्याउने कुरा त्यस्तो हुन्छ कि हुँदैन? महिला भनेकै कारणले छोड्ने कुराहरू होइन, त्यस्तो हुन्छ कि हुँदैन? त्यस्ता समस्याहरू दिदी बहिनीहरूले सेयर गर्ने त्यस्तो हुन्छ कि हुँदैन?
1: त्यो पनि हुन्छ. कस्तो भने महिलाहरूको चुनौती एउटा कस्तो छ भने अब जस्तै हामीले हस्पिटालिटी सेक्टरमा कुरा गर्ने होइन, महिला दिदीबहिनीहरू चाहिँ अब कुकको लागि भनेर भन्दा हाउसकिपिङको लागि भनेर जागिर खोज्न आउनुहुन्छ कि. अलिकति हामीमा पनि त्यो कमी कमजोरी चाहिँ महिला दिदीबहिनीहरू चाहिँ घरमा फ्रीमा खाना बनाउने, आफ्नो परिवारलाई सेवा गर्ने ठाउँमा कति मिठो पकाउनुहुन्छ, अनि हामीले बनाउनु नहुने बेलामा श्रीमानले बनाउँदाखेरि भन्दा हामीले बनाएको खाना त कति मिठो हुन्छ नि त. त्यसैलाई एउटा प्रोफेसनल वेमा दिदीबहिनीहरू चाहिँ एउटा कुकमा पनि आउनुपर्छ, सेफ बन्नुपर्छ पनि जस्तो लाग्छ कि मलाई. त्यसमा आउनुपर्छ अनि फ्रन्ट लाइनमा म्यानेजर. अहिले पछिल्लो अवस्थामा त दिदीबहिनीहरू एकदम के अरे हाई स्किलमा गइसक्नु भएको छ, तर पनि अझै हेर्दाखेरि चाहिँ त्यो तल्लो फ्रन्ट लेभलमा चाहिँ आउन नसकेको हुनाले पनि त्यो पनि एउटा चुनौतीको विषय छ. भने गेस्टले चाहिँ अब पहिला जस्तो त्यस्तो धेरै किसिमका हुन्छ नि, यसरी गेस्टसित बोल्न नसक्ने अथवा उहाँहरूबाट यस्ता हेरेसमेन्टका कुराहरू भयो भन्ने कुराहरू चाहिँ पछिल्लो अवस्थामा कम सुनिन्छ.
0: हजुर, अघिकोमा मैले जोड्न खोजेको, अघि जस्तै एक हप्ता अगाडि एकदम पर्यटकहरू खचाखच थियो, त्यो के कारणले त्यति भत्तै बढ्यो होला? अहिले फेरि अलिकति कम के कारणले बढ्यो होला त्यति बेला?
1: त्यति बेला चाहिँ अब यो विशेष गरी हाम्रो छिमेकी मुलुकमा अत्याधिक रूपमा एकदम गर्मीको सिजन, अहिले उहाँहरू त गर्मी छल्नको लागि चाहिँ पोखरा आउनुभएको हो. र अर्को कुरा, अब यति बेला बच्चाहरूको कलेज स्कुल पनि बिदा, त्यसलाई होलिडे सँगसँगै गर्मी छल्नको लागि चाहिँ आउनु भएको हो भन्ने चाहिँ छ.
0: हजुर हजुर. अहिले जस्तै तेवानले चाहिँ महिलाहरूको उद्यमशीलता प्रवर्धनका लागि के कस्ता कार्यक्रमहरू गरिसक्यो अथवा गर्ने प्रयास गरिरहेछ?
1: हामीले चाहिँ अब विशेष गरी त व्यवसायलाई नै ब्रान्डिङ गर्नुपर्छ, पहिला आफ्नो व्यवसायलाई नै प्रमोसन गर्नुपर्छ भन्ने किसिमकोले चाहिँ हामीले क्यापासिटी बिल्डिङ ट्रेनिङमै बढी फोकस गर्छौँ होइन। अनि त्यो ट्रेनिङ पनि अब डिफ्रेन्ट सेरिजका हुन्छ नि त, एकचोटि मात्र गरेर पुग्दैन, वर्षभरि अब त्यसलाई चाहिँ लिङ्क गरेर, जस्तै पहिलोचोटि हामीले चाहिँ फाइनेन्सियल लिट्रेसी फर टुरिज्म एन्टरप्रेन्योर अब फाइनेन्सियल सेक्टरलाई लिएर गऱ्यौँ होइन। अनि फेरि कुनै बेला चाहिँ अब पर्सनल डेभलपमेन्ट भनेर, कुनै बेला डिजिटल अवेरनेस भनेर, कुनै बेला बिजनेस ब्रान्डिङ, समयले जे मागेको छ, दिदी बहिनीहरूलाई जे आवश्यकता परेको छ, अथवा हामीलाई पनि विभिन्न स्रोतहरू कहाँबाट उपलब्ध हुन्छ, त्यो किसिमले चाहिँ कार्यक्रमहरू गरिरहेका छन्।
2: हजुर, भनेपछि कामहरू थुप्रै भएका छन्, त्यसको उपलब्धि पनि देखिन थालेका छन्। हजुर, अहिले जस्तै गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा महिलाहरूको भूमिका चाहिँ कतिको देख्नुहुन्छ?
1: यसमा चाहिँ गण्डकी प्रदेश सरकारसित पनि अब यो कुरा जोडिरहँदाखेरि मलाई कस्तो लाग्यो भने, कुरा घुमेर आउँदाखेरि चाहिँ बजेटमा जाँदो रहेछ। हामी महिलाहरूको लागि चाहिँ बजेटको दायरा एकदमै संकुचित रूपमा सरकारी निकायमा चाहिँ राखिएको रहेछ। छुट्याएर राख्ने शीर्षकमा चाहिँ क्षमता अभिवृद्धि भनेर एउटा शीर्षकमा छुट्याइएको छ। महिला दिदीबहिनीहरूले पनि त पर्यटन प्रवर्धन नेसनल इन्टरनेसनल लेभलमा गर्न सक्छ नि त, त्यसको लागि चाहिँ महिलाहरूको लागि भनेर बजेटै छुट्याइएको छैन कि, जस्ट क्षमता अभिवृद्धि मात्रै छ। तर अहम एकदमै जिम्मेवारी महत्वपूर्ण भूमिका त महिला दिदीबहिनीको रहन्छ नि त। साँच्चै नै भन्ने हो भने पर्यटन प्रवर्धनमा चाहिँ महिलाहरूको भूमिका चाहिँ एकदमै महत्वपूर्ण छ, र गरी पनि रहेको छ, तर बजेट चाहिँ पुगेको छैन।
2: हजुर, जस्तै त्यो क्षमता अभिवृद्धिमा त महिला पुरुष दुवै हुन सक्छ नि त, होइन?
1: हजुर,
2: त्यो खालको बुझाइ चाहिँ छैन त्यहाँ,
1: त्यो खालको बुझाइ छैन। महिलाहरूको क्षमता अभिवृद्धि तालिम
2: नै लेख्न पर्ने,
1: त्यति नै लेख्नु पर्ने।
2: हजुर
1: हजुर,
2: पक्कै पनि। अझै पनि के कस्तो छ भने, यही संसारमा पनि अलि भाइटल पोस्टमा महिला त हुँदैन कि, पर्यटन क्षेत्र भनेको नि पुरुषहरूले मात्रै धानेको हो कि भन्ने खालको चाहिँ हाम्रो मानसिकता छ।
1: हजुर
2: हजुर, जस्तै अहिले भनौँ न, अघि हाम्रो त नारा पनि दिगो पर्यटनका लागि समान सहभागिता भनेका छौँ होइन, दिगो पर्यटन प्रवर्धनका लागि तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: दिगो पर्यटनमा चाहिँ पहिला त एक नम्बरमा त अब महिलाको संस्था भएको र महिलाको सहभागितालाई नै बढाउनुपर्छ, महिलालाई नै सशक्तिकरण गर्नुपर्छ, र यस्ता जस्तो टेवान जस्तै हामी दिदीबहिनीहरूको संस्थाहरूलाई अझ सशक्त रूपमा गर्नलाई चाहिँ सरकारले बजेट विनियोजन गर्दा हाम्रै नाममा हाम्रै दायरामा बजेट राखिदियो भने अनि बल्ल हामी ढुक्क भएर कार्यक्रमहरू गर्न सक्छौँ, त्योबाट हामी बेनिफिट लिन सक्छौँ भने, अर्को कुरा चाहिँ अब हामीले व्यवसाय गरिरहँदा व्यवसाय मात्रै नफस्टिने होइन, व्यवसाय आफू मात्रै राम्रो भएर भएन, हामीले समाजलाई हेर्नु पर्यो, हाम्रो वातावरणलाई हेर्नु पर्यो, त्यो किसिमका प्र्याक्टिसहरू हामीले गर्नुपर्छ।
2: हजुर, अहिले पनि भनौँ न, यति अहिलेकै माहौलमा

0: इच्छुक हुनुहुन्छ भने पनि यो क्षेत्र चाहिँ एकदमै राम्रो छ भन्न चाहन्छु।
1: अझै हामीले जस्तै हुन्छ नि पर्यटन क्षेत्र आफ्नो ठाउँमा भयो, जस्तै पर्यटनसँगै जोडेर कृषि हस्तकलाका सामानहरू होइन त्यसको प्रवर्धन हामी तिन चारवटा सेक्टर मिलेर अझै बढी हुन नसकेको हो। जस्तै भनौँ न होटल छ होइन, किसानले डाइरेक्ट त्यहाँ ल्याइदिने वातावरण भयो भने अर्ग्यानिक तरकारीहरू त्यहाँ खपत हुने भयो। जस्तै हामीले पोखराबाट के गिफ्ट लैजाने त भन्दाखेरि एउटा युनिक कुरा पनि छैन कि हामीसँग होइन, त्यो खालका हस्तकलाका सामग्रीहरू त्यो खालको प्रयास छलफल भएको छ कि छैन तपाईँहरूको?
0: त्यो छलफल भएको छ तर कस्तो भने कार्यान्वयन चाहिँ नभएको, हाम्रो कमजोरी पछि फितलो पछि राष्ट्रमै पनि त्यही भइरहेको छ नि त। विभिन्न नीति नियम त हाम्रो त एकदमै वर्ल्डमै फर्स्ट क्लास छ तर कार्यान्वयन हुन सक्दैन। अब हाम्रो स्थानीय वस्तुहरूलाई हाम्रो व्यवसायमा लिङ्क गर्ने हुने त यो त एकदमै राम्रो कुरो। जस्तै मैले होटेलमा मेरो होटेलमा जति पनि तरकारीहरू खपत हुन्छ कुनै किसानले डाइरेक्ट ल्याइदिन सक्ने र म उहाँसित कनेक्ट हुन सक्ने अवस्था नै छैन कि, उहाँहरूले पनि कन्टिन्युटी दिन सक्नु हुँदैन। अब हामीलाई चाहिएको जति चिज पुर्याउन सक्नुहुन्न, यसलाई चाहिँ समन्वयकारी भूमिका गर्नलाई चाहिँ सरकारी अथवा स्थानीय सरकारले कुनै एउटा बजार मेला लगाउने, जस्तै हाट बजारहरू होइन, कृषक मेलाहरू अथवा हप्ताको कुनै एक दिन पोखराको लेक साइडमा कुनै एउटा ठाउँलाई तोकेर त्यहाँ चाहिँ एउटा अर्ग्यानिक तरकारी होस् बजार लगाइदिने भने त एक हप्तालाई हामीले स्टोर गर्न सक्ने तरिकाले डाइरेक्ट हामी कृषकसँग लिङ्क हुन्छ नि, त्यो किसिमको परिपाटी चाहिँ हामीले स्थानीय सरकारबाट अपेक्षा गरेका छौँ।
1: हजुर, अहिले त्यही पर्यटन क्षेत्र लेक साइडलाई नै टार्गेट नगरेको होला, अहिले विभिन्न ठाउँमा चाहिँ हाट बजार साना साना हप्ताको एकचोटि हप्ताको दुईचोटि अथवा बार लाई चाहिँ फरक फरक पारेर विभिन्न ठाउँमा चाहिँ राख्नु भएको छ, त्यहाँ पनि पर्याप्त चाहिँ छैन। अब किसानहरूले पनि बजार पाइँदैन भन्नुभन्दा नि मास प्रोडक्सन हुनु पर्यो कि, हामी कहाँ त्यो मास प्रोडक्सन छैन, त्यो हिसाबले पनि होला। यही क्षेत्रमा पर्यटन क्षेत्रमा अहिले भनौँ न गरिहाल्नुपर्ने चाहिँ काम चाहिँ के देख्नुहुन्छ?
0: अहिले पर्यटन क्षेत्रमा अब समग्र पर्यटन क्षेत्रको कुरा गरिरहँदाखेरि अहिले यो कस्तो भने अलिकति व्यवस्थापन पक्षका कुराहरू पनि आइरहेका छन्। पर्यटक मास टुरिज्ममा पोखरा जाँदैछ, यसरी पर्यटकहरू आयो भने कसरी हामीले व्यवस्थापन गर्ने भन्ने कुरामा पनि विभिन्न किसिमका छलफलहरू भइरहेका छन् भने, अर्को कुरो फेरि अब एक हप्ता भयो अलिकति स्लो भइसकेको छ, कता कता हामीहरूको मनमा चाहिँ अब गेस्ट फेरि नआउने हो कि कम हुने हो कि, अनि आउनुभयो भने पनि उहाँहरूको बसाइ कसरी लम्ब्याउने भन्ने किसिमका कुराहरू चाहिँ भइरहेका छन् छलफलका विषय चाहिँ, अब हाम्रो पनि सहभागिता रहेको छ।
1: त्यही एक हप्ता अगाडिको जस्तै पर्यटक चाहिँ होइन वर्षभरि रहने हो भने त कति राम्रो हुन्छ नि त होइन, आमदानी पनि हरेक सेक्टरलाई फेरि हामीले हेर्नलाई झट्ट त्यहाँ मात्रै देख्छौँ। विभिन्न हाम्रा मठ मन्दिरहरू होइन धार्मिक पर्यटकहरू त्यता जानुहुन्छ, अथवा हाम्रा विभिन्न स्थानहरू दृश्यालोकन गर्ने स्थानहरू ती क्षेत्रको पनि प्रवर्धन हुने थियो। जस्तै अहिले हामीले विदेशी पर्यटक आकर्षित गर्नको लागि स्थानीय संस्कृति परिकार र लाई चाहिँ कसरी जोड्न सक्छौँ, अलिकति तपाईँहरूको तिज कार्यक्रमले पनि जोड्छ होला यसमा होइन, त्यहाँ पनि विदेशी पर्यटकहरू सहभागी हुनुहुन्छ होला, कसरी जोड्न सकिन्छ?
0: पोखरा भन्ने बित्तिकै कल्चर नेचर एडभेन्चर भनिन्छ नि त, हामी चाहिँ यति भाग्यशाली छौँ कि पोखरामा सबै चिजको मिश्रण छ। अब त्यसैलाई नै मध्यनजर गरेर अब हामी पर्यटन व्यवसाय महिला सङ्घ नेपाल टेवाहरूले विगत चार वर्षदेखि तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला भनेर गर्दै आइरहेका छौँ। त्यसमा चाहिँ हामीले आफ्नो संस्कृतिलाई अनि आफ्नो त्यहाँ भएको खाना, हजुरले भने जस्तै हाम्रो संस्कृति हाम्रो खाना हाम्रो वेशभूषा हाम्रो मौलिकपनलाई उद्यमीहरूसित जोडेर दुई दिनको मेला महोत्सव गर्ने गर्छौँ। त्यसमा चाहिँ नेपाली दिदीबहिनीहरू मात्र नभएर विगतका वर्षहरूको अनुभव र गत वर्ष पनि राम्रो रूपमा विदेशी पर्यटकहरूको पनि राम्रो उल्लेखनीय सहभागिता रहेको थियो। र अब हामीले चाहिँ हाम्रो कल्चरलाई चाहिँ हामी माझ मात्रै नभइकन चाहिँ इन्टरनेसनल लेभलमै यसलाई चाहिँ प्रवर्धन गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हामीले महसुस गरेका छौँ। त्यस कारणले पनि यो कार्यक्रमलाई चाहिँ हामीले निरन्तर गर्ने सोचमा छौँ।
1: हजुर हजुर, कार्यक्रम गर्दाखेरिका चुनौतीहरू के हुन्छन् यस्ता अझै ठुल्ठुला इभेन्टहरू गर्दाखेरिको?
0: यसमा चाहिँ मेन त एकदमै लागि परेर नै गर्नुपर्छ, साथीहरूले चाहिँ एकदमै धेरै टाइम दिनुभएको छ, विशेष गरी कार्य समिति साथीहरूले चाहिँ अब महिनौ दिनसम्म लागेर पनि यो किसिमको तयारी

0: गर्नुपर्ने हुने, किनभने अब हामी महिलाहरूले आफ्नो घर परिवार व्यवसाय गर्दा गर्दै अब यत्रो मेला महोत्सव गर्ने भनेको त सानो तयारीले त पुग्दैन, एकदमै धेरै समय पनि लागेको छ र साथीहरूले दिनुपर्ने भएको छ। चुनौतीका कुरा त धेरै नै छन्। अब हामीले चाहिँ पहिलो चुनौती त हामीलाई बजेटकै रहन्छ होइन, सरकारी निकायमा कतै पनि हाम्रो नाममा यसरी बजेट छुट्याइएको छैन, जाँदाखेरि हुन्छ पनि गराउँला भनेर कतिले ओड दिनुहुन्छ, पछि बजेट दिनु हुँदैन भने कतिले चाहिँ अब आउँदैछ बिस्तारै गरौँला भनेर एग्रिमेन्ट पनि गर्न सक्नु दिनु हुँदैन, मान्नु हुँदैन। एक कथम कथा चाहिँ तब लड्दै पढ्दै यहाँसम्म लिएर आएका छौँ। हामीलाई चाहिँ अब एकदम अभिभावकको खाँचो छ, यसलाई चाहिँ अब समग्र पोखराको ब्रान्डै बनाउने किसिमले कुनै एउटा सरकारी निकायले ल यो हाम्रो कार्यक्रम हो, यसलाई हामीले वृहत रूपमा अब विदेशीहरूलाई नै टार्गेट गरेर हाम्रो कल्चरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने किसिमले ब्रान्डिङ गर्ने किसिमले चाहिँ लानुपर्छ भनेर कुनै सरकारी निकायले चाहिँ हामीलाई त्यो सहयोग गर्नुहुन्छ भने हामी त्यसलाई आह्वान पनि गर्छौँ र हामीले एउटा एकदमै अभिभावकै खोजिरहेका छौँ।
1: हजुर, जस्तै त्यहाँ तिज गीत प्रतियोगिता मात्रै हुँदैन, तिज सांस्कृतिक महोत्सव भनेपछि के गर्नुहुन्छ त्यहाँभित्र कार्यक्रम?
0: हामीले चाहिँ पहिला चाहिँ हाम्रो संस्कृति नै झल्किने गरेर बाजा गाजा सहित पहिला ऱ्याली सुरुवात गर्छौँ। ऱ्याली सुरुवात गरे पश्चात कार्यक्रम स्थलमा गएर अब औपचारिक कार्यक्रम हुन्छ हाम्रो। औपचारिक कार्यक्रम पश्चात चाहिँ तिज गीत प्रतियोगिता पर्यटन र उद्यमशीलतामा रहेर त्यो शीर्षकमा चाहिँ हामीले तिज गीत प्रतियोगिता सुरु गर्छौँ पहिलो दिन भने। दोस्रो दिन चाहिँ हामीले अब विभिन्न विधामा महिला सशक्तिकरणको क्षेत्रमा चाहिँ उल्लेखनीय भूमिका निर्वाह गरिसक्नु भएको उहाँहरूबाट हामीले केही सिक्न सक्ने त्यस्तो उदाहरणीय महिला दिदीबहिनीहरूलाई खोजेर एउटा टक सो कार्यक्रम गर्छौँ। त्यसपछि फेरि नेपाली दिदीबहिनीहरूलाई राखेर विभिन्न किसिमका प्रतियोगिताहरू, त्यहाँ सेलरोटी पकाउने प्रतियोगिता, साडी दौड प्रतियोगिता, मैत्रीपूर्ण र साकसी प्रतियोगिता, विगतमा हामीले भलिबल पनि राखेका थियौँ होइन, हाजिरी जवाब प्रतियोगिता, विभिन्न किसिमका कार्यक्रमहरू चाहिँ गरिरहेका हुन्छौँ।
1: हजुर, भनेपछि त्यहाँभित्र त छुट्टै खालको रौनक होइन, दिदीबहिनीहरूको उत्साह छुट्टै खालको हुन्छ।
0: हजुर
1: हजुर, यो कार्यक्रम गर्न पनि धेरै चुनौती छ, त्यो चुनौतीका बावजुद पनि उहाँले आफ्नो संस्कृतिको जगेर्ना गर्नको लागि, पर्यटन र महिला उद्यमशीलताको क्षेत्रमा अझै प्रवर्धन गर्नको लागि पनि यी विषयहरू दिइराख्नु भएको छ र टक्सोमा पनि त्यस्तै विषयवस्तु, तिज अथवा महिला सशक्तिकरणका विषयवस्तुहरूलाई नै जोडेर चाहिँ यो कार्यक्रमले टक्सो गर्दाखेरि त्यो एउटा हुन्छ नि जमातले चाहिँ फाइदा उपयोग पनि गर्नु भएको छ यसको। अहिले तपाईँहरूको भनौँ न भावी योजना चाहिँ के छ?
0: भावी योजना चाहिँ अब यो हाम्रो अब श्रावण महिनामा चाहिँ आर्थिक अब 2082 लागिरहँदाखेरि चाहिँ पहिलो त अब हामीले साधारण सभा नै गर्छौँ। त्यसपछि चाहिँ हामीले अब तिज सांस्कृतिक महोत्सव हाम्रो त्यसपछिको तुरुन्तै गर्ने भनेको चाहिँ अहिले भदौमा 29 र 30 गते तिज परेको छ, अलिकति पछाडि सरेको हुनाले सम्भवतः व्यवस्थापनमा पनि सजिलो हुन्छ कि जस्तो लागेको छ। तिज सांस्कृतिक महोत्सव गर्छौँ, त्यसपछि हामीले फेरि क्षमता अभिवृद्धि तालिम भनेर हामीले 2-3 दिनको त्यो कार्यक्रम गर्छौँ। अनि त्यसमा पनि फेरि बिचमा हामीले एउटा पर्यटन प्रवर्धनका कार्यक्रमहरू गर्छौँ। त्यसमा फेरि हाम्रो जो देउसी भैरो, हाम्रो जे जे पर्वहरू आउँछ त्यसलाई हामीले पर्यटनसँग जोडेर, गत वर्ष हामीले देउसी भैलो पनि खेलेका थियौँ, मेरो होटल एडमायरमा हामीले सुरुवात गरेका थियौँ त्यहाँ खेलेर भने, अब यो वर्ष पनि त्यो कार्यक्रमलाई हामीले अगाडि लग्छौँ। र त्यसै गरी गोल्डन ट्राइङ्गल बाइक टुर भनेर हामीसित काठमाडौँबाट चाहिँ पर्यटन प्रवर्धनको लागि चाहिँ बाइक टुर टिमहरू आउनु भएको थियो, उहाँहरूसित अन्तर्क्रिया कार्यक्रम गरेका थियौँ भने, यो वर्ष पनि अब सकभर हामीले चाहिँ लेडिज बाइक टुरहरू टुर गर्ने चाहिँ त्यस्तो सोचमा पनि छौँ, अब हेरौँ कतिसम्म सम्भव हुन्छ। त्यस्तै गरी अब हामीले चाहिँ घरवास सचेतना कार्यक्रमहरू, होमस्टे प्रवर्धनका कार्यक्रमहरू पनि गर्छौँ, धेरै छन् कार्यक्रमहरू।
1: भक्तले यति धेरै कार्यक्रमहरू एउटा अनि व्यवसायिक क्षेत्रमा महिलाहरू होइन, अनि त्यो दोहोरो तेह्रो जिम्मेवारी त छँदैछ घर परिवार, त्यो समय व्यवस्थापन गर्न कतिको गाह्रो भएको हुन्छ दिदीबहिनीहरू बिच, कहिलेकाहीँ त अनौपचारिक छलफलमा कुरा पनि हुन्छ नि त होइन, यो समय नदिकन त यति धेरै कार्यक्रमहरू हुन सम्भव पनि छैन, कसरी गर्नुहुन्छ?
0: त्यही भएर त हामीलाई महालक्ष्मी मा सरस्वती मा दुर्गा भनेको होला नि त है. त्यस्तै लाग्छ कहिले काहीँ त कसरी भ्याउने होला कसरी गर्ने होला भने जस्तो लाग्छ. तर कार्यक्रममा आत्मी गर्ने भनेपछि दिदी बहिनीहरू पनि त्यही किसिमले उत्साह दिनुहुन्छ र हामीले पनि म्यानेज गरेका छौँ र गरिराखेका छौँ.
1: हजुर, अहिलेसम्म जे सकिएको छ आएपछि अहिले निजी क्षेत्र र स्थानीय सरकार बीचको सहकार्यलाई चाहिँ कसरी तपाईँहरूले उपयोग गर्नुभएको छ, त्यो खालको सहकार्य छ कि छैन, अथवा यसलाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ?
0: पहिलाको तुलनामा भन्दा त अहिले चाहिँ यो सहकार्यका कुराहरू चाहिँ अलिकति देखिएको छ, राम्रै छ भनौँ न. जस्तै अब हाम्रै कुरा गरिरहँदाखेरि पनि अहिले हामीले विभिन्न किसिमका कार्यक्रमहरू पोखरा महानगरपालिकासँग राम्रै समन्वय सहकार्य गर्न सकियो होइन. यद्यपि अब कहीँ कतै त अब ठ्याक्कै आफूले भने जस्तो त सबै कुरा हुँदैन, तर पनि कतै एउटा अब संस्थागत यति धेरै कार्यक्रमहरू गरिरहँदा मूल्याङ्कन गरेर उहाँहरूले अब अरू कार्यक्रम हरू त विभिन्न संघ संस्थाले पनि गरिराख्नु भएको छ भने यो मेला महोत्सव त जसले गरेको छ त्यो संस्थालाई एउटा पर्टिकुलर छुट्याएर गरिदिनु पर्ने सहकार्य. जस्तै अहिले रातो किताबमा टेवान ती सांस्कृतिक महोत्सव भनेर त राख्न मिल्छ भन्ने हामीले एकदम अपेक्षा गरेका छौँ नि त. यो किसिमको सहकार्य हामीले खोजिरहेका छौँ.
1: हजुर, त्यो पाउनु भएको छ?
0: यतिन्जेल छैन, अबकोमा आउँछ कि भनेर पर्खाइमा छ,
1: पर्खाइमा हुनुहुन्छ. पक्कै पनि यस्ता गतिविधिहरूलाई स्थानीय सरकारले साथ दिन जरुरी छ. पछिल्लो समय कहिलेकाहीँ हेरिरहँदाखेरि स्थानीय सरकारको पनि कता कति भनौँ न बरु आफैले गर्ने, मलाई लाग्छ सरकारले आफैले आयोजना गर्ने होइन, आयोजना गर्ने व्यक्तिहरूलाई चाहिँ सहयोग गर्ने हो होइन. त्यो स्थानीय सरकारमा निर्वाचित हुनुभएको व्यक्तित्वहरूले बुझ्न जरुरी छ कि भनौँ न वडा कार्यालयले आफैले होइन कि आयोजना गर्ने, बरु अरू त्यही आफ्नै स्थानीय वडाभित्र रहेका विभिन्न संघ संस्थाहरूलाई आयोजना गर्न दिने र तपाईँहरूको साथ सपोर्ट चाहिँ भयो भने अझै प्रभावकारी हुन्छ जस्तो लाग्छ. हामी कार्यक्रमको अलि अन्त्यमा पनि छौँ. पर्यटन क्षेत्रमा आउन चाहने महिला युवा होइन, त्यसमा युवामा पनि हुन्छ नि भर्खर प्लस टू गरेर, हाम्रो त इच्छा के भने प्लस टू गरेपछि नेपालमै नबस्ने खालको छ नि त. अलिकति प्रोत्साहन गरेर यस्ता व्यक्तिलाई यही क्षेत्रमा आउनको लागि के सन्देश दिन चाहनुहुन्छ?
0: अहिले चाहिँ विशेष गरी अब हजुरले भने चाहिँ प्लस टू गरेका भाइ बहिनीहरूलाई उहाँहरूलाई चाहिँ एसएलसी पास हुने बित्तिकै कुन देश जाने भन्ने किसिमको दिमाग मानसिकता बनाउनुहुन्छ र विदेशमा पनि अब रुखमा चाहिँ पैसा फल्ने होइन. मेरै पनि एउटा अनुभव, म अस्ति भर्खरै अस्ट्रेलिया बसाइ बसेर पनि आएको थिएँ. यति कठिन, यति यात्रा यति गाह्रो छ त्यहाँ यहाँ त गएका ती भाइ बहिनीहरू होइन, जो घरमा बेडमै खाना ल्याएर खाएर बसेको बच्चा विदेश गएर कलेजको त्यो फी, कलेज जाने अनि काममा जाने गरेर आउँदाखेरि उहाँहरूको मानसिक अवस्था, शारीरिक अवस्था एकदमै गाह्रो छ विदेशमा पनि. हामीले त घरिघरि लाग्छ नेपालमा बसेका नेपालीहरू हामी सबैले एकदम राजा जिन्दगी जिएका छौँ कि,
1: आफ्नो इच्छाले
0: होइन. त्यहाँ गएपछि आफ्नो इच्छा भन्ने नै हुँदैन. त्यो किसिमको मेहनत, परिश्रम, त्यो लगाव जुन जान्छु भनेर त उहाँले सोच्नुहुन्छ, किन जान्छु भन्दा त केही उद्देश्य लिनु भएको छ नि त. त्यही किसिमको उद्देश्य, त्यही किसिमको मेहनत परिश्रम गर्ने हो भने नेपालमा पनि एकदमै राम्रो सम्भावना छ. अझ त्यसैमा पनि पर्यटन क्षेत्र भनेको एकदमै ठुलो सम्भावना बोकेको क्षेत्र छ. यसमा चाहिँ आउनुहोला, यसमा चाहिँ लिडरसिप छ, सर्भिस छ, फेलोसिप छ, सबै किसिमको सङ्गम छ, मिश्रण छ. त्यस कारणले चाहिँ पर्यटन क्षेत्रमा आउनुभयो, लगानी गर्नुहोस्, देशमै केही गर्न सकिन्छ भन्ने मेसेज दिन चाहन्छु.
1: हजुर, एउटा प्रश्न थप्न मन लाग्यो. अहिले नयाँ सरकार जुन गठन भयो, सरकार गठन भएपछि के अरे दुई दिनको विधाले चाहिँ पर्यटन, आन्तरिक पर्यटन प्रवर्धन हुन्छ भन्ने खालका कुरा पनि आयो. त्यो चाहिँ तपाईँहरूले कतिको महसुस गर्नुभयो, यसलाई कसरी लिनुभएको छ? शनिबार आइतबारको विधाले
0: यसलाई चाहिँ हामीले एकदमै व्यवसायीहरूले त सकारात्मक रूपमा लिएका छौँ र सम्भवत यसलाई चाहिँ कन्टिन्यू लगिदियो हुन्थ्यो भन्ने पनि लाग्छ. किनभने अब डेभलप्ड कन्ट्रीहरूमा पनि यो प्र्याक्टिस चाहिँ पहिलेदेखि नै चलिआएको छ होइन. उहाँ चाहिँ कस्तो हुने रहेछ भने के अरे मन्डे टु फ्राइडे चाहिँ एकदमै नन स्टप उहाँहरूले जे सेड्युल हो एक इन्च पनि दायाँ बायाँ नगरिकन 8 घन्टा काम गरेर अनि फ्राइडे चाहिँ गुड फ्राइडे भनेर फ्राइडे स्याटरडे सन्डे त्यसरी त्यो किसिमले म्यानेज गर्नुभएको छ, त्यही किसिमले अर्थतन्त्र चलायमान भएको छ क्या। यदि हामीले अब 2 दिनको बिदा राख्ने हो भने हामीमा पनि त्यही मानसिकता हुनु पर्यो, हामी मन्डे टु फ्राइडे सबैजनाले 8 घन्टा

0: 10 घन्टा मिनिमम काम गर्नै पर्यो कि. अनि त्यसपछि गुड फ्राइडे स्याटरडे सन्डे मनाउँदाखेरि चाहिँ अहिले यो पर्यटन चलायमान भएको पनि यो 2 दिनको बिदाले पनि आन्तरिक पर्यटन चाहिँ यति राम्रोसित चलायमान भयो कि अझ वैशाखको महिनामा त बच्चाहरूको स्कुल होलिडे पनि परेको र अहिले पनि इभन शुक्रबार भएपछि होटल प्याक हुन्छ कि. पहिला चाहिँ हुन्थेन. त्यो चाहिँ होटेलहरूको अन्य व्यवसायहरूको अकुपेन्सी लेभल चाहिँ पहिलाको भन्दा बढेको छ. यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ. हामी व्यवसायले सकारात्मक रूपमा लिएका छ.
1: हजुर हजुर. भनेपछि जुन टार्गेट गरेर हाम्रो प्रधानमन्त्रीज्यूले होइन योजना ल्याउनु भएको छ त्यो सफल रहेछ.
0: सफल रहेछ.
1: अन्त्यमा केही भन्नुहुन्छ?
0: अन्त्यमा चाहिँ अब पर्यटन व्यवसाय महिला सङ्घ नेपाल टेवानले चाहिँ विभिन्न किसिमका पर्यटन प्रवर्धनका कार्यक्रमहरू, महिला सशक्तिकरणका कार्यक्रमहरू, विभिन्न गतिविधि गर्दै आइरहेको छ. कुनै पनि दिदी बहिनीहरूले पर्यटन व्यवसाय गर्ने इच्छा गर्दै हुनुहुन्छ र संस्थामा आबद्ध हुन चाहनुहुन्छ भने उहाँहरूलाई पनि म यसै फ्लोरबाट आह्वान गर्न चाहन्छु. र रेडियो सफलतालाई पनि मलाई यसरी बोलाएर आफ्ना केही भनाइहरू राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु.
1: हस्. धेरै धेरै धन्यवाद छ समयको लागि.
0: हजुर धन्यवाद छ पर्यटन.
1: हस्. धेरै धेरै धन्यवाद छ समयको लागि. लामो समयदेखि पर्यटन क्षेत्रमा अनुभव बटुल्नुभएका, पर्यटन क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व र मलाई लाग्छ पर्यटन क्षेत्रको नेतृत्व भनौँ न महिलाको होस् अथवा त्यो पर्यटन क्षेत्र आफैमा महिला पुरुष भन्ने हुँदैन. यहाँ त त्यो महिलाहरूलाई हेर्ने दृष्टिकोण मा समान सहभागिता नभएको हुनाले यो संस्था खोल्न आवश्यक भएको हो. पर्यटन क्षेत्र आफैमा महिला पुरुष दुवैको एउटै हुन्छ जस्तै संचार क्षेत्र हुन्छ. हामी कहिलेकाहीँ झुकिन्छौँ महिलाहरू भनेपछि महिलाले मात्रै चलाएको हो कि भन्छौँ. यी विषयहरू भनेका पुरुषले पनि गर्ने उही नै हो, महिलाले पनि गर्ने उही नै हो. तर अझै महिलाहरूले गरेका कामहरू त्यो संचार होस्, पर्यटन होस्, अन्य क्षेत्र होस्, त्यहाँ चाहिँ अझै फिनिसिङ हुन्छ जस्तो लाग्छ कि मलाई. यो समय दिनुभयो पर्यटन व्यवसाय महिला सङ्घ नेपाल टेवानका अध्यक्ष शोभान नेउपानी पाण्डेजीलाई धेरै धेरै धन्यवाद दिँदै यहाँले गरिरहनु भएको विगत 3 वर्षदेखि चौथो गर्दै हुनुहुन्छ यो कार्यक्रमको पनि म पूर्ण सफलताको कामना गर्दछु. र यो समयका लागि पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित छलफल गर्ने छौँ. त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860615947 9560325575।
5: आयो है मासू, ताजा ताजा मासू दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स द पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट्स मिट्स।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9807081234 9705077123 व्हाट्सएप नम्बर 9801177123

प्रकृतिले सजिएको सुन्दर हाम्रो देश नेपाल, नेपालको मुटु पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखराको एउटा गीत गाउन मन लाग्यो मलाई।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।

0: प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615898488।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा कफी कपिङ च्याम्पियनशीप हुँदै कान्ति लोकपथमा रातिको समयमा गाड़ी चलाउन नपाइने, बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न पशु सेवा विभागको निर्देशन, सरकारको 100 दिन पहुँचयोग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्न सरकार क्रियाशील, र क्रोसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम स्वरमा प्री क्वार्टर फाइनलमा प्रवेशका लागि स्विजरल्याण्ड र अल्जेरिया बीच अहिले भिडन्त। अब सुनौ पूरा समाचार। पोखरामा भोलि शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप हुँदैछ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसाय महासंघ र केन्द्रीय कफी सहकारी संघ सहकारीमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय परिसरमा च्याम्पियनशीप गर्न लागेको हो। चिनौ चाखौं अपनाऊ प्रवर्धन गरौं भन्ने मूल नारासहित आयोजना हुने सो कार्यक्रमको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द पुरीले जानकारी दिनुभयो। पुरीले देशभरका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुने उहाँले बताउनुभयो। कफी उत्पादन हुने करिब 20 जिल्लाका कफी उत्पादक प्रशोधनकर्ता व्यवसायी तथा प्रतियोगी सहभागी हुनेछन्। उहाँले भन्नुभयो, कोशी बागमती लुम्बिनी र गण्डकी प्रदेशसहित इलामदेखि गुल्मीसम्मका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुनेछन्। मुख्य आकर्षण राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप हुने उहाँको भनाइ छ। देशभरका कफीहरूको स्वाद र गुणस्तर सहित समग्रता आधारमा मूल्याङ्कन गरी विजेता घोषणा गरिनेछ। कफी कपिङ च्याम्पियनशीपमा देशभरका किसानले भाग लिनेछन्। हालसम्म 20 जिल्लाका 32 किसानले नाम टिपाइसकेका छन्। प्रथमले 10, दोस्रोले 7,500 र तृतीयले 5,000 रूपियाँ सहित अवार्ड प्राप्त गर्नेछन्। त्यसबाहेक कफी नर्सरी र बगैंचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निशुल्क सार्वजनिक कफिङ, कफी बार तथा उपकरण प्रदर्शनी, निशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन तथा पहिचान प्रतियोगिता, बिउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य श्रृंखलाको प्रदर्शनी, कफी मेसिन प्रदर्शनी लगायतका कार्यक्रम रहनेछन्। कार्यक्रममा कफीको उत्पादन चुनौतीदेखि गुणस्तर सुधार सम्बन्धी प्यानल डिस्कसन समेत हुनेछ। कफी विज्ञबाट प्राविधिक परामर्श र कफी सम्बन्धी मनोरञ्जनात्मक गतिविधि पनि आयोजना हुनेछ। कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ। वर्षायामसँगै मनसून सक्रिय भई विपदको जोखिम बढेसँगै कान्ति लोकपथकामा रातिको समयमा गाड़ी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। कान्ति लोकपथ हुँदै मकमानपुर सिन्धुली आवाजात गर्ने सार्वजनिक निजी तथा यात्रुवाहक गाड़ीलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा डंगेल खनालले वर्षायाममा पहिरो जाने, ढुङ्गा खसङ तथा सड़क अवरूद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र गाड़ीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताउनु भएको छ। गएको वर्षहरूमा पनि यो राजमार्गमा वर्षातको समयमा धेरै जनजनको क्षति भएकोले रातिको समयमा यात्रामा रोक लगाउने रहेको उहाँले बताउनुभयो। राजमार्गमा हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले मकमानपुर सिन्धुलीको जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो निर्णय लागू गरेको सहायक सीडीओ ढुङ्गेलले जानकारी दिनुभएको छ। पशु सेवा विभागले बर्ड फ्लू संक्रमणमा भएका कुखुरा, हाँस, पट्टाई लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने भएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिएको छ। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकको टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रम जारी छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। विभागका प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प नभएको बताइएको छ।
करिब 100 दिन अघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूप मात्र नभएर सेवाको गुणस्तर फेरिएको छ। विगतमा सधैँ नागरिकको गुनासो मात्र बन्ने सरकारी अस्पतालको सरसफाईदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ। बिरामी स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित दबरले ढस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचार मात्र नभएर बिरामीलाई सुपथ मूल्यमै र सहज रूपमा औषधि उपलब्ध गराउने सरकारको लक्ष्य साकार रूप पनि लिँदैछ। प्रधानमन्त्री वीरेन्द्र शाह नेतृत्वको सरकारले गएको चैत 13 गते जारी गरेको शासकीय सुधारका 100 कार्यसूचीको बुदामा नम्बर 85 रहेको स्वास्थ्य सम्बन्धी 6 लक्ष्य छन्। ती लक्ष्य पूरा गर्ने क्रममा स्वास्थ्य खाद्य संस्था मन्त्रालयले स्वास्थ्यको थुप्रै विसंगतिलाई क्रमश पाखा लगाउन थालेको छ। विगत र वर्तमानको तुलना गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्नुहुन्छ, अहिले स्वास्थ्य क्षेत्रको समग्र कार्य स्वीकृति नै परिवर्तन भएको छ। जहिले पनि ढिलासुस्ती गर्ने प्रक्रिया मिच्ने र विभिन्न आग्रह वा पूर्वाग्रहमा आधारमा निर्णय गर्ने परिपाटी अहिले हटेको उहाँले बताउनुभयो। स्वास्थ्य सेवा प्रदान गरिरहेका ठूला संघीय अस्पतालदेखि मन्त्रालय अन्तर्गतका तल्ला इकाईहरूलाई पनि जवाफदेही बनाउने र परिणाममुखी काम गर्ने मन्त्री स्तरबाट निरन्तर अनुगमन र सोधपूछ हुने गरेको छ। विपन्नलाई उपचार सेवाबाट वञ्चित हुन नदिन अस्पतालमा 10% निशुल्क शैय्या अनिवार्य रूपमा उपलब्ध गराउने सरकारले चालेको कदमले परिणाम दिन थालेको छ। अस्पतालका निशुल्क शैयाको एकीकृत विवरणयुक्त निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा आएपछि अहिलेसम्म 2262 जनाले निशुल्क शैयाको सुविधा प्राप्त गरेका छन्। यस अन्तर्गत अस्पतालले दिने सबै सेवा अरक्षित वर्गले निशुल्क पाउन थालेका छन्। बिरामी र तिनका आफन्तले अस्पताल पुग्नु अघि नै कुन अस्पतालमा कति शैय्या निशुल्क छ भन्ने समेत थाहा पाउन सक्ने भएका छन्। पोर्टलमा हालसम्म 213 अस्पतालले आफ्नो कुल शैय्या त्यसको 10% हुन आउने शैय्या बारेको अध्यावधिक विवरण पोर्टलमा राखिरहेका छन्। रगत चाहिएका बेला अस्पतालहरू चाहर्दै हिँड्नुपर्ने अवस्थाको समेत अन्त्य भएको छ। निशुल्क स्वास्थ्य पोर्टलमा अहिलेसम्म नेपाल रेडक्रसको एक र अन्य अस्पतालका गरी कुल 32 रक्त संचार सेवा केन्द्रहरूको नम्बर र सेवाको विवरण उपलब्ध छ। सेवाले निशुल्क शैयामा सबै सेवा प्रदान गर्न लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी स्वास्थ्य खाद्य स्वच्छता मन्त्रालयको वेबसाइटमा राखिएको छ। खेलकुदको समाचार। तीव्र प्रतिस्पर्धा बीच कोर्सियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम स्वरमा प्रवेश गरेको छ। टोरेन्टोमा बिहान भएको खेलमा पोर्चुगलले 2-1 नतिजा आफ्नो पक्षमा पारेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सके पनि दोस्रो हाफको 52 मिनटमा क्रोसियाले इभान पेरिसिचको गोलमा टोलीले अग्रता दिलाएको थियो। खेलको 60 मिनटमा पोर्चुगलको क्रिस्टियानो रोनाल्डो पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी ल्याए। त्यसपछि इन्जुरी समयको 92 मिनटमा गोन्सालो रोमासले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजय भयो। खेलको अन्तिम 15 सेकेण्ड बाँकी रहँदा कोर्सियाले गरेको गोल भीआर परीक्षणपछि अफसाइड हरिएपछि त्यसले मान्यता पाएन। यो सँगै पोर्चुगल विजय बन्दै विश्वकपको अन्तिम स्वरमा प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 अर्को खेलमा स्विजरल्याण्ड र अल्जेरियाबीच प्रतिस्पर्धा शुरू भएको छ। क्यानाडाको भ्यानकुभर स्थित बीसी प्लेस स्टेडियममा जारी खेलको नतिजाले अन्तिम स्वरमा स्थान मनाउनेछन्। समूह चरणमा स्विजरल्याण्डले समूह बीको दोस्रो स्थानमा रहँदा नकआउट चरणमा प्रवेश गरेको थियो। यता अल्जेरियाले समूह जेमा दोस्रो स्थान हासिल गर्दै अन्तिम 32 स्थान बनाएको हो। दुवै टोली पहिलो पटक यस संस्करणको नकआउट चरणमा आमने सामान्य हुन लागेका हुन्। रक्षात्मक अनुसन्धानका लागि परिचित स्विजरल्याण्ड र तीव्र गतिको आक्रमक अल्जेरिया बीच भिडन्त प्रतिस्पर्धाको हुने अपेक्षा गरिएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा भोलि शनिबार कफी कपिङ च्याम्पियनशीप हुँदै कान्ति लोकपथमा रातिको समयमा गाडी चलाउन नपाइने। बर्ड फ्लू संक्रमित पक्षी बिक्री नगर्न पशु सेवा विभागको निर्देशन। सरकारको 100 दिन पौचुग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्न सरकार प्रतिबद्ध। क्रोसिया र हराउँदै पोर्चुगल विश्वकपको अन्तिम स्वरमा प्रवेश। प्री क्वार्टर फाइनल प्रवेशका लागि स्विजरल्याण्ड र अल्जेरिया अहिले भिड्दै। रेडियो स्पल्टा चार पारेको बिहान 9 बजेको खबरसँग अलग समय सकिएको छ। तपाईँ रेडियो स्पल्टाका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiospalta.com लगइन गरेर साथमा रेडियो स्पल्टाको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो प्रेसन चार्ज बिहान 6 बजे आउँछ। रेडियो स्पल्टा सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97650 59 60। दोस्ती टू मिट।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठुला ठुला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, स्योर गर्दिन कि क्या हो?
8: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

खाजा खानी पैसा ल्याउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्ड हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

हिजो साँझ के भएछ कुन्नी साह्रै कितकित गरिछ सोझी केटी ल्याउँछु भनेको त साँढे पो परिछ देख्यौ नि मेरा जिग्रीहरू कसरी फसे म लुते बिरालो जस्तो भएर लुसु।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
4: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।

0: भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बन्यो भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
10: माटोमा भएको अम्लीय फन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
9: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिङ्गल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
9: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9161-15475
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: चिकेन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध
3: सफलता।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
3: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: 个爸爸妈妈个第三种头个第组种头来特别个阿卡妈的一次头爱你吧
1: क्यों एलिटर
0: एलिटर देखना साथ बोलना साथ यहाँ जाओ त्यहाँ जाओ यो करो त्यो करो यो चाहियो त्यो चाहियो स्वार्थी भयो त्यसैले हजुरबा मेरो कोहीसँग भेट नहोस् जस्तो लाग्छ किनभने हजुरबाको पुग्छ

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867081234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864643853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता क्यान्सर।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हजुर आमाको अनुभव सुन्दा त कति गुरव पो सिक्न पाइने
1: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
2: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 61 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार
4: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98165 15 475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
7: सफलता स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-989।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-20-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
5: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
9: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौं।
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530501589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाओ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि डुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856-32717 र 9846-55079।
5: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856-20325, 9806-35480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462-89-989।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

बजारमा पितल, स्टील, काँच, प्लास्टिक तथा किचनका सामानहरूको होलसेल मूल्यमा खुद्रा बिक्री गर्ने स्टोर्स नवयुनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 50 किलोमिटर प्रोप्राइटर विष्णु दत्त मिश्र सम्पर्क 9856120046 9852010504 साथै कुखुराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुर को भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560287744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98171487488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460085

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमुदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860041081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता आछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9867081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061452966।

0: अनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
0: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
0: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क।
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 98460-59581
1: 98165-75
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530500 0615889848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वृय परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर
2: सधैँ कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हाती मानु गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556061186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

0: हजुरलाई कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दिज सुनचादी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुन चाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाऊ,
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
9: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
10: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीचु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 9852767093, 97 6।

0: का साथ ही खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161535904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै थानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 98462021127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

तेरो बोली सुन्नु छैन न बोल न बोल तेरो बोली सुन्नु छैन न बोल न बोल तेरो

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 61 62 983 98 55 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66642 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: के लाग्छ
1: किन किन्डल गरे होला जस्तो लाग्छ जान्न चाहन्छौ कथा अझै बाँकी छ बेटा लिएर थुन।

0: यो खटारोले फेरि टेन्सन दियो।
1: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुनु।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
9: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
8: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा

0: लापान जान चाहने का लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा छ उचित परामर्श भइरहेको छ डकुमेन्टेसन को नचिन्ता जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथी स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङ को दोस्रो तला फोन नम्बर 061-571-430 98-55-85-843 सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851

0: तामा, पितल, स्टील, काँच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन

अमेरिकाको ग्रिन कार्ड ए अमेरिकाको ग्रिन कार्ड नभए जान्न भन्छ यत्रो

0: अरू कागज बिग्रेस हामी सोचिसक्यौँ।
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: यही बुझौं सफलता सुनौ साचो सत्य यही बुझौं। यहाँ सुन्दै हुनुहुन्छ रेडियो सफलता,
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: आई तथापि माता दिलमा सजाई कता कता भड़के रहे धरामा गरौ म के सतमती देव आमा जहाँ छु जस्तो गुण को अभाव सम्भाल माता छ सधैं प्रणाम अनेक बाधा किन बर्सिदा छन् असत्य गर्ने किन मच्चिदा छन् अनेक बाधा किन बर्सिदा छन् असत्य गर्ने किन मच्चिदा छन् बड़ा र आमा सब शत्रु मेरा मदास तिम्रो तिमी हौ सहारा मदास तिम्रो तिमी हौ सहारा। नमस्कार सम्पूर्ण श्रोतावृन्द, म कृष्ण भण्डारी मुमुख छु। सबै नेपालीको सदा उन्नति चाहने रेडियो सफलता प्लस तपाईँको साथ सधैं अघि बढोस्। हार्दिक नमस्कार।
1: जहाँ संसार त्यहाँ विकास,
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464043853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार, ईस्वी सम्वत जुलाई 4 तारिक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको चतुर्थी तिथि बिहानमा 9:53 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा धनिष्ठा बिहानमा 11:54 त्यसपछि शतविशा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा विष्कुम्भ 28:14 त्यसपछि प्रीति योग लाग्नेछ। करणमा कौलव अहोरत रहनेछ। आनन्दादि योगमा आज पर्वत योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्। आजको दिन मान 34:29 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:14 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 10 बजे रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 8:59 रहेको छ। आज अन्तर्राष्ट्रिय सहकारी दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज तपाईँको आत्मविश्वासमा अभूतपूर्व वृद्धि हुनेछ। बिहानदेखि मनमा नयाँ उत्साह र ऊर्जा सञ्चार हुने देखिन्छ, जसले गर्दा कठिन मानिएका कामहरूमा पनि सजिलै हात हाल्न सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईँको निर्णय क्षमताको उच्च कदर हुनेछ। व्यापार र व्यवसायको दृष्टिकोणले आजको दिन निकै फलदायी रहने देखिएको छ। आज लगानीका क्षेत्रहरू पहिचान हुनेछन् र पुराना रोकिएका योजनाहरू पुनः सुचारू गर्नका लागि ग्रह स्थिति अनुकूल रहेको छ। आर्थिक लाभको बलियो योग रहेको छ। पारिवारिक जीवनमा मधुरता छाउने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज आर्थिक पक्ष निकै सबल रहने देखिन्छ। लामो समयदेखि रोकिएका धन फिर्ता आउने र चित्त जस्ता आकस्मिक लाभ हुने सम्भावना पनि रहेको छ। बैंक तथा वित्तीय कारोबारमा आज गरिएका प्रयासहरू सफल हुनेछन्। बौद्धिक कार्यमा संलग्न हुनेहरूका लागि आजको दिन उत्कृष्ट रहेको छ। तपाईँको तर्क र ज्ञानको सबैले प्रशंसा गर्दछन्। विद्यार्थीले अध्ययनमा राम्रो प्रगति गर्दछन्। नयाँ विषय सिक्ने जिज्ञासा बढ्नेछ। नोकरी अथवा पेसामा नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने देखिन्छ। आज जे गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आजको दिन निकै व्यस्त रहनेछ। बिहानैदेखि विभिन्न कामको चापले गर्दा समय व्यवस्थापन गर्न चुनौतीपूर्ण रहनेछ। यद्यपि तपाईँको फुर्तिलोपनले गर्दा सबै काम समयमा नै सम्पन्न हुनेछन्। नयाँ प्रविधि अथवा उपकरणको प्रयोगले कार्यक्षमतामा वृद्धि गर्नेछ। यदि तपाईँ नयाँ व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन निकै उपयुक्त रहेको छ। साथीभाइको सहयोग र ठूला योजनाहरूमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन अविस्मरणीय हुन सक्ने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज मनमा केही दुविधा उत्पन्न हुन सक्ने ग्रह गोचर रहेको छ। त्यसैले महत्वपूर्ण निर्णय लिनु अघि अग्रजको सल्लाह लिँदा राम्रो हुनेछ। काममा एकाग्रताको कमी हुन